0: यात्रा हुन सक्छ। मेवा मिष्टान्न आदि खान पाइनेछ। साझेदारीमा गरिने कामको थलनी गर्नका लागि आज उत्तम रहेको छ। आर्थिक पक्ष पनि आज सबल रहनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशिका व्यक्तिहरूका लागि समय खराब छ। मानसिक अशान्ति र बेचैनीको योग रहेको छ। सामान्य कुराले पनि मन पिरोल्नेछ। घरायसी वातावरणमा केही धमिलोपन आउनेछ। पढाइ लेखाइमा जागर चल्ने छैन। विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना रहेको छ। जस कसैलाई मन पेट खोलेर दिनु हुँदैन। भर्खरै चिन्जान भएका व्यक्तिले धोका दिन सक्छन्। दाम्पत्य जीवन निराश हुने देखिन्छ। प्रेम सम्बन्धमा तिक्तता आउन सक्छ। परिवार भित्रकै सदस्य अथवा आफन्तको स्वास्थ्यमा पनि समस्या देखिन सक्ने ग्रह गोचर रहेको छ। पाँचौं राशि सिंह राशि। सिंह राशिका व्यक्तिहरूका लागि समय राम्रो छ। झिना मसिना र सानातिना कुरामा रोमा लिएर आजको दिन व्यतीत हुन सक्छ। मेहनत गरे बमोजिङको जस नपाए पनि हौसला घट्ने देखिँदैन। पशुपालक र दुग्ध व्यवसायमा संलग्न हुनेहरूले लाभ प्राप्त गरेछन्। बन्दर व्यापारबाट पनि भने जस्तै आमदानी हुने ग्रह गोचर आज रहेको छ। पारिवारिक सम्बन्धमा सामान्य तनाव हुन सक्छ। मन दुधार भइरहनेछ। पढाइ लेखाइमा ध्यान केन्द्रित हुन निकै समस्या पर्नेछ। अब छैठौं राशि कन्या राशि। कन्या राशिका व्यक्तिहरूको लागि समय खराब छ। अहिले तपाईँले खर्चमा नियन्त्रण गर्न आवश्यक छ। अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ। मन दर्शन अध्यात्म तथा गुण रहस्यप्रति आकर्षित बन्नेछ। विवाद अथवा छलफलका क्रममा आफूलाई संयम बनाएमा सफल हुन सकिन्छ। कड़ा बोलीका कारण अप्ठ्यारोमा पर्न सक्नुहुनेछ। व्यावसायिक जीवन यथावत रहनेछ। विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना रहेको छ। सतर्क हुनुपर्नेछ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूको लागि समय शुभ छ। स्वास्थ्य सबल रहनेछ। पठन पाठनमा प्रगति हुनेछ। पछाडि कुरा काट्ने शत्रु आफै पराजित हुनेछन्। सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु परिरहेको छ, जसबाट यस सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ। प्रशासनिक र राज्य पक्षबाट रोकिएका काम सम्पादन गर्न अनुकूल हुनेछ। परोपकारी र सामाजिक कामबाट प्रसिद्धि गमाउन सक्नुहुनेछ। मिष्टान्न भोजन प्राप्त हुनेछ। बोलीको कदर हुनेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि हुने व्यक्तिहरूको लागि समय खराब रहनेछ। तर मेहनत र दौड़धूप गरेमा काममा सफलता प्राप्त भइजानेछ। सामाजिक कार्यभार वहन गर्नुपर्नेछ। खानपिनको समयमा तलबितल पर्न सक्छ। जग्गा जमीनको कारोबारबाट सानातिनो फाइदा भए पनि खर्च बढ़िने हुनेछ। नयाँ काममा लगानी बढ़ाउन अनुकूल छैन। बन्द व्यापार र पेशा रोजगारका क्षेत्रमा ध्यानपूर्वक खट्नु राम्रो हुनेछ। अब नवौं राशि धनुराशि। धनुराशि हुने व्यक्तिहरूको लागि समय शुभ छ। घरमा अतिथिको आगमन हुन सक्छ। पुराना कुरा र यादमा आजको कुनै समय यापन हुन सक्छ। मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ। आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमतामा अभिवृद्धि हुनेछ। नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ। बन्द व्यापारबाट फाइदा हुनुका साथै साझेदार बन्न सक्नेछन्। कुनै लाभदायक समाचार पनि सुन्न पाइनेछ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूको लागि समय राम्रो छैन। मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ। प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्नेछ। सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ। प्रत्येक काममा बाधा अडचन आउने र ढिलो गरी कार्य सम्पादन हुने दिन रहेको छ। स्वास्थ्यमा समस्या आउन सक्छ। लेनदेनमा विवाद हुनेछ। घरायसी सुखमा कमी आउनेछ। संगी साथी र पार्टनरको साथ लिन सकिने छैन। कसैसँग व्यर्थमा विवाद हुन सक्छ। सतर्क हुनुहोला। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूको लागि समय शुभ छ। नयाँ जोश र जागर पलाउनेछ। सहयोगीको साथ प्राप्त हुनेछ। बोलीको भरमा काम सम्पादन हुने ग्रहयोग रहेको छ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने ग्रहयोग पनि रहेको छ। विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय रहेको छ। आत्मनिर्णयको क्षमतामा वृद्धि हुनेछ। अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने दिन आज रहेको छ। अब राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूको लागि समय शुभ रहनेछ। आभूषण श्रृंगार साजसज्जा फेसन डिजाइनिङ र संचार क्षेत्रका व्यवसायले राम्रो लाभ प्राप्त गर्नेछन्। पारिवारिक जीवनमा हर्षको वातावरण सृजना हुनेछ। मिठो भोजनको अनुकूलता मिल्नेछ। धार्मिक सामाजिक कामको दायित्व लिनुपर्नेछ। भाँडाकुँडा घरायसी बन्दोबस्तका सामान सुनचाली जस्ता धातुको कारोबारबाट लाभ मिल्नेछ। आज टाढाको यात्रामा भने ध्यान दिनुपर्ने ग्रह गोचर रहेको छ। राशिफल बारे जानकारी सँगै अब लागू आजको साइज विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य वृष राशिमा, चन्द्रमा पनि वृष राशिमा रहनेछन्। त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व पश्चिम र उत्तरतर्फको यात्रा तपाईँ बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिक रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर
1: यात्रा परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात् शुभ लाभादी बेला बिहानमा 5:14 6:55 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसरी गर्न छुटेका र थाकिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 6:55 8:37 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 8:37 10:18 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 10:18 12:00 रोग बेला रहनेछ। मध्याहमा 12:00 दिनमा 1:41 उद्योग बेला रहनेछ। दिनमा 1:41 3:23 चर बेला रहनेछ। दिनमा 3:23 5:04 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 5:04 साँझमा 6:46 समय फेरि अमृत बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:40 8:04 काल बेला रहनेछ। साँझमा 8:04 9:23 शुभ बेला रहनेछ। राति 9:23 10:41 रोग बेला रहनेछ। राति 10:41 12:00 उद्योग बेला रहनेछ। राति 12:00 1:18 चर बेला रहनेछ। राति 1:18 2:36 लाभ बेला रहनेछ। राति 2:36 3:55 अमृत बेला रहनेछ भने राति 3:55 भोलि बिहानमा 5:13 समय फेरि काल बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाला सबैभन्दा खराब समय बिहानमा 7:30 9:00 समय राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
0: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: भाइको विवाह पनि हिजोभन्दा आज झन् नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
3: दाई पनि कति आचिलो भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, व्रतबन्धमा सजावट फुलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्कका लागि गोल्डेन नर्सरी, सिद्धार्थ सुक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वा, मोबाइल 98560 32717 र 98460 55079।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
8: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
9: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
8: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
9: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
8: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ। हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
9: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
10: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: टोल टोल का समाचार, प्रत्येक गांव समाज र समुदाय का समाचार।
17: अन्तर्राष्ट्रिय रूपमा आदिवासी को हुन भन्ने 5 वटा क्राइटेरिया बनेको,
18: हामीले चाहिँ सामाजिक कुनै अर्को जाति समुदाय सँग चाहिँ हाम्रो केही पनि लडाई होइन, हामीले चाहिँ
19: भाषा, कला, साहित्य र राजनीति,
20: मातृभाषालाई विद्यालयमा पनि पठन पाठनको रूपमा चाहिँ राख्ने
21: अवस्थामा, नेपाली भाषा जुन अवस्थामा थियो अहिले अलिकति परिष्कृत भएको छ, किनभने भाषामा
22: स्थानीय निकायलाई सबल बनाउनको लागि पार्टीहरूको अत्यन्त महत्वपूर्ण
16: अर्थ, खेलकुद र विश्व जगतका गतिविधिहरू।
23: नेपाल सरकारले कृषिलाई अलिक बढी फोकस पनि गरेको छ, त्यसले गर्दाखेरि व्यावसायिक कृषिमा चाहिँ आकर्षण भएको,
24: नागरिक स्वस्थ हुनको निम्ति कुनै न कुनै ढंगले खेलकुद सकिनुपर्छ।
14: Studio Time.

0: नमस्कार। जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। पोखराको रात्रिकालीन व्यवसायमा विकृति र असुरक्षा बढेको निष्कर्ष। 2 बजेपछि बन्द गर्नमा पोखरामा उत्पादन हुने नोभा आइसक्रिम खान अयोग्य। बजारबाट तत्काल फिर्ता लिन खाद्य विभागको निर्देशन। पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एकै दिन मुटुका 7 अपरेशनको रेकर्ड। 1 महिनामा विपदका 1000 बढ़ी घटना। 59 जनाको मृत्यु। हेर्स नेपालद्वारा गण्डकी अस्पतालको आकस्मिक व्यवहारलाई ह्वीलचेयर प्रदान। रासुपा पहिलो महाधिवेशनको तयारीमा औपचारिक रूपमा जुट्यो। तदर्थ समितिका पदाधिकारीलाई प्रतिनिधिको अधिकार दिने निर्णय। संविधान संशोधनका लागि पूर्व प्रधान न्यायाधीश वा संवैधानिक विज्ञको नेतृत्वमा आयोग गठन गर्न कांग्रेस नेता केसीको प्रस्ताव। एलपी ग्यासको अनुदान हटाएर बिजुलीमा जोड़ दिने सरकारको तयारी। अमेरिका इजरायलसँगको युद्ध अवधिमा इरानका 51,000 भवनमा र खेलकुदलाई दलीय राजनीति मुक्त बनाउने मन्त्री पोखरेलको प्रतिबद्धता। अब सुनौ पूरा समाचार। पर्यटकीय राजधानी पोखरामा संचालित रात्रिकालीन व्यवसायमा विकृति र असुरक्षा बढ़दै गएको भन्दै पर्यटनसँग सम्बद्ध संघ संस्थाहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। 24 घण्टा व्यवसाय सञ्चालन गर्ने नीति प्रभावकारी कार्यान्वयन नहुँदा पर्यटकीय मर्यादा कमजोर भएको र सामाजिक विकृतिमा उलाएको उनीहरूको निष्कर्ष छ। पोखरा पर्यटन परिषदको नेतृत्वमा पर्यटन क्षेत्रसँग सम्बद्ध 15 संस्थाले कास्कीका प्रमुख जिल्लाधिकारी रुद्रदेवी शर्मालाई संयुक्त ज्ञापन पत्र बुझाउँदै रात्रिकालीन व्यवसाय व्यवस्थित गर्न र राति 2 बजेपछि अनिवार्य बन्द गर्न माग गरेका छन्। उनीहरूका अनुसार लेक साइड क्षेत्रलाई 24 घण्टा खुल्ला राख्ने सरकारी निर्णयपछि मापदण्ड कार्यान्वयन कमजोर बनेको र प्रभावकारी अनुगमन नहुँदा सुरक्षा चुनौती समेत बढ़ेको छ। परिषदका अध्यक्ष तारानाथ पारीले अनुसार डान्स बार दोहोरी साँझ र क्लबहरूले तय गरिएका आचार संहिता पूर्ण रूपमा पालना नगर्दा सामाजिक उत्तरदायित्व कमजोर बनेको छ। उहाँका अनुसार ध्वनि प्रदूषण अमर्यादित व्यवहार र अव्यवस्थित गतिविधिले स्थानीय समुदायमा असन्तुष्टि बढ़ाएको छ। ज्ञापन पत्रमा 24 घण्टा खुल्ला नीतिले पर्यटन प्रबन्धन गर्नुको साटो सार्वजनिक सामाजिक विकृति बढ़ेको उल्लेख गर्दै रात्रिकालीन व्यवसायलाई निश्चित समय सीमामा सीमित गर्नुपर्नेमा माग गरिएको छ।
1: पर्यटकीय राजधानी पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश प्रभाव हुने हुँदा पर्यटकीय क्षेत्रमा यस्ता नकारात्मक गतिविधिहरू अव्यवहारिक रहेको हुँदा राति 2 बजेपछि सम्पूर्ण रात्रिकालीन व्यवसाय पूर्ण रूपमा सञ्चालन गर्न नदिन हुन पोखरामा रहेका हामी सम्पूर्ण पर्यटन तथा औद्योगिक व्यवसायहरू नागरिक समाज तथा सरकारहरू विनम्र अनुरोध
0: गर्छौं। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्याप्त अध्ययन र पूर्व तयारी बिना लगाइएको 24 घण्टा खुल्ला अवधारणा व्यावहारिक नभएको टिप्पणी गर्नुभएको छ। उहाँका अनुसार पर्यटकहरू सामान्यतया साँझमै खाना खापान गरिसकेर बस्ने भएकाले मध्यरास्तामा बजार खुल्ला राख्नुको औचित्य कमजोर देखिएको भनाइ राख्नु भएको छ।
2: विदेशी पर्यटकहरू अथवा आन्तरिक पर्यटकहरू जो पोखरा आउनुहुन्छ उहाँहरू बीचमै खाना खाएर आउनुहुन्छ। राति 2 बजे खाना खान आवश्यक छैन र हाम्रा छोराछोरी जुन चाहिँ यहाँका स्थानीय छोराछोरीहरू डिस्को क्लब दोरीमा गएर चाहिँ त्यहाँ बिगार्नुभन्दा आएको यसको उपलब्धि कुनै पनि देखिएन। हामीले जब चाहिँ पोखरालाई पर्यटनको राजधानी घोषणा गरियो त्यसमा उपहार स्वरूप चाहिँ 24 घण्टा भनेर यसलाई चाहिँ यो पूर्व तयारी बिना नै जुन आवश्यकता थियो यसलाई गहन रूपमा छलफल गरेर यसलाई 24 घण्टा खुल्न आवश्यक हो या होइन भन्ने खालका बहस गरेर मात्रै यसलाई ल्याउन आवश्यकता थियो। यसलाई चाहिँ हतारको रूपमा चाहिँ केही पर्यटन व्यवसायी साथीहरूलाई सँगै राखेर हामीलाई हस्ताक्षर गराएर यो चाहिँ खुल्ला गर्नुपर्छ 24 घण्टा भन्ने कुरा भयो।
0: त्यस्तै स्थानीयवासीहरूले पनि रात्रिकालीन गतिविधिका कारण दैनिक जीवन प्रभावित भएको गुनासो गरेका छन्। पोखरा छकी महिला सञ्जाल अध्यक्ष बबिता मल्लका अनुसार बिहानको समयमा मदिराले लट्ठ भएका व्यक्तिहरू सार्वजनिक स्थानमा देखिनु सामान्य जस्तै बनेको छ, जसले स्थानीयलाई असहज र असुरक्षित महसुस गरेको उहाँको भनाइ छ।
3: हामी स्थानीय बासिन्दा हामी त्यहीँ बस्छौँ, त्यहीँ क्लबहरू डान्स बारहरू विभिन्न छन्। रात्रिकालीन समयमा चाहिँ उहाँहरू रातभरि डान्स बारमा बिजी हुने अब ग्राहकको रूपमा अथवा कामदारको रूपमा र बिहान हामी मर्निङ वाक जाँदाखेरि पनि 4-5 बजे 6 बजे मर्निङ वाक गएको अवस्थामा पनि स्थानीयहरूको घर पिँढीमा चाहिँ उहाँहरू एकदम मादक पदार्थ सेवन गरेर भनौँ न हामीले हेर्नै नसक्ने अवस्थामा चाहिँ भएको देखिएको पनि छ। होइन, हाम्रो लागि त्यो एकदमै लाज पर्दो कुरा हो।
0: त्यस्तै होटल प्रतिनिधि समाज पोखराका अध्यक्ष माधव लम्सालले रात्रिकालीन व्यवसायलाई अनुशासित सुरक्षित मर्यादित र व्यवस्थित बनाउन सबै सरकारवाला बीच सहकार्य आवश्यक भएको बताउनुभयो। उहाँले स्थानीय नियमको परिपालना, ध्वनि प्रदूषण नियन्त्रण र नागरिकको सुरक्षामा प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ।
4: केही विचार राख्न चाहन्छु। रात्रिकालीन व्यवसायमा हाम्रो शहरी अर्थतन्त्रको एक महत्वपूर्ण हिस्सा बन्दै गएको छ, यसले रोजगारी सिर्जना गरेको छ। पोखराको पर्यटनमा पर्यटनमाथि भएका अर्थतन्त्रहरू पोखराको लेक्साइडको अर्थतन्त्र चलायमान बनाउन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन विशेष गरी होटेल रेस्टुरेन्ट यातायात सुरक्षा सेवा अन्य क्षेत्रमा यसको ठूलो योगदान छ। तर यस सँगसँगै हामीले जिम्मेवारी पनि बिर्सनुहुन्न। रात्रिकालीन व्यवसायलाई सुरक्षित मर्यादित व्यवस्थित बनाउन सबै सरकारवाला निकाय संस्था र यहाँको स्थानीय जनसमुदायहरूको पनि सहकार्यको आवश्यकता छ। व्यवसाय सञ्चालन गर्दा स्थानीय नियमको पालना, ध्वनि प्रदूषण नियन्त्रण र नागरिक सुरक्षामा पराक्रम राख्नुपर्छ। यो सँगसँगै व्यवसायलाई पनि सुशासित, अनुशासित र शान्तिपूर्ण भइरहेको वातावरणमा सञ्चालन गर्न सकियो भने यो नै हाम्रो पोखराको एउटा चिनारी पनि बन्दछ र यसले पोखरामा पर्यटनको सवालमा धेरै फर्को मार्छ। यो कोसे ढुङ्गा सबै साबित हुने पनि मैले विश्वास गरेको छु। धन्यवाद।
0: यता कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेव शर्माले रात्रिकालीन व्यवसायको नियमन र व्यवस्थापनका लागि सरकारवालासँग समन्वय गरेर ठोस निर्णय लिने बताउनु भएको छ। उहाँले मापदण्ड कार्यान्वयनमा व्यवसायको पनि जिम्मेवार रहने उल्लेख गर्दै नियमित अनुगमनलाई थप प्रभावकारी बनाउने स्पष्ट पार्नुभयो। प्रशासनले पर्यटन क्षेत्रको समस्या समाधानका लागि पोखरा महानगरपालिका लगायत सरकारवाला निकायसँग वृहत छलफल गरेर साझा निष्कर्ष निकालिने जानकारी दिनुभएको छ।
5: एउटा निर्णयमा जानुपर्ने अवस्था हुन्छ कि जस्तो हामीलाई पनि अनुमति भएको छ। यो विषयमा चाहिँ सबै होटल पर्यटन लगायतका सबै व्यवसायीहरू मातहतकालाई चाहिँ नियमन गर्ने विषय पनि हजुरहरूको पनि हुन्छ कि अब हजुरले पनि नियमित रूपमा अनुगमन गरिदिने अब मापदण्ड चाहिँ चिया प्रसन कार्यालयले बनाउँदा पनि त्यो त्यसको कानुन भइरहेको विषय चाहिँ यहाँहरूले अनुगमन गरिदिने, नियमन गरिदिने र हामीलाई सूचनाहरू दिने, सुझावहरू दिने र यहाँ यस्तो भइरहेको छ भन्ने विषयमा हामीलाई पनि यहाँले जगाउनु भयो भने सहज हुन्छ। अब यो विषयमा ध्यान आकर्षण भएकै छ। पुनः चाहिँ अब हामी यहाँ महानगर लगायत अरू सम्बन्ध निकायहरूसँग यहाँहरूसँग
0: अब बाँकी समाचार। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा स्थित फेवा सिस्टेल डेयरी प्रणालीबाट उत्पादित नोभा ब्रान्डको आइसक्रिम मानव उपयोगका लागि अनुपयुक्त भएको भन्दै बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिनुभएको छ। विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको नमूना प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरहीन पाइएकाले उक्त उत्पादनमा रोक लगाइएको हो। प्रयोगशालामा गरिएको परीक्षण क्रममा उक्त आइसक्रिममा टोटल ब्याक्टेरिया काउन्ट, कोलिफर्म काउन्ट र इन्टेरोब्याक्टेरियासिप काउन्ट जस्ता हानिकारक जीवाणुहरूको उपस्थिति मापदण्ड भन्दा बढ़ी भेटिएको छ। यस्ता ब्याक्टेरियाको उपस्थितिले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने देखिएकाले खाद्य संस्था तथा गुणस्तर ऐन 2081 प्रावधान बमोजिम यो कदम चालिएको विभागले जनाएको छ। पोखरा औद्योगिक क्षेत्रमा रहेको उक्त डेरीबाट उत्पादित ब्याज नम्बर CO2 रहेको र 1000 मिलिलिटरको आइसक्रिम बजारबाट तुरन्त फिर्ता गर्न आदेश गरिएको छ। उत्पादन मिति 19/7/2082 उल्लेख भई 12 महिनासम्म उपयोग अवधि रहेको उक्त ब्याजका सबै आइसक्रिमहरू खाद्य संस्था तथा गुणीय ऐन 2081 दफा 38 उपदफा 2 र 4 बमोजिम बिक्री वितरण नगर्न र नगराउन समेत विभागले सम्बन्धित उत्पादकलाई निर्देशन दिएको छ। विभागले उपभोक्ताहरूलाई समेत स्वास्थ्य जोखिम ध्यान दिँदै उक्त आय ब्याजका उत्पादन प्रयोग नगर्न सचेत गराएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले मुटु रोग उपचार सेवामा नयाँ उपलब्धि हासिल गर्दै एकै दिन मुटुको 7 एनजीओ इलास्टिक गरेको छ। अस्पतालको मुटु रोग टोलीले बुधबार बिहान 5 बजेदेखि बेलुकी 5 बजेसम्म लगातार प्रक्रिया सञ्चालन गरेर 7 जटिल केस सम्पन्न गरेको हो। मुटु रोग विभाग इन्चार्ज वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर मनोज कोइराला नेतृत्वमा डाक्टर विश्व बराल सहितकोले एकै दिन मुटुका 7 अपरेशन गरेका हुन्। उपचार गरिएका बिरामी मध्ये एकै परिवारका आमा र छोरालाई एकै समयमा हार्ट अट्याक भएपछि अस्पताल ल्याइएको थियो। 70-71 वर्षकी आमा र 50-55 वर्षका छोरा मध्ये छोराको अवस्था बढ़ी गम्भीर रहेको अस्पतालले जनाएको छ। उनीहरूको सफल उपचारपछि दुवैले ज्यान गएका छन्। अस्पतालले एकै दिन 7 सफल एनजीओलास्टी गर्नुलाई पोखराको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक सुरेश राज पौडेलले केही बिरामी हार्ट अट्याककै अवस्थामा अस्पताल पुगेको बताउनुभयो। उहाँका अनुसार ती बिरामीको मुटुमा रगत आपूर्ति गर्ने मुख्य नासामा 99% ब्लक देखिएको थियो। चिकित्सक भाषामा एनजीओलास्टी र बोलीचालीका भाषामा जाली राखेको भनिन्छ। पाँचजना बिरामी त हार्ट अट्याक भएकै आएका थिए। उनीहरूले मुटुमा रगत आपूर्ति गर्ने तीनवटा मूल नसा मध्ये 99% ब्लक भएको थियो। त्यही ब्लक खुलाएर जाली हालिएको डाक्टर कोइरालाले जानकारी दिनुभयो। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मुटु रोग विभागका इन्चार्ज वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिस्ट मनोज कोइरालाले सामान्यतया एक दिनमा चारवटा मात्रै प्रक्रिया गरिने भए पनि सेवा व्यवस्थापनमा परिवर्तन भएपछि बिरामीको चाप बढ्दा एकै दिन सातवटा प्रक्रिया गर्नु परेको बताउनुभयो। अचेल शनिबारसँगै आइतबार पनि सार्वजनिक विदा छ। अस्पतालले यसअघि आइतबार र बुधबार मुटुको अपरेशनको पालो पारेको थियो। डाक्टर कोइरालाका अनुसार हप्तामा आइतबार र बुधबार सेवा सञ्चालन हुँदै आएकोमा आइतबारको सेवा बन्द भएपछि बिरामीको चाप बुधबारमा केन्द्रित भएको छ। व्यवस्थापन र बोर्डको क्षमता अनुसार पूर्ण हप्तामा दुई दिन सेवा सञ्चालन गर्ने योजना गरेको उहाँले बताउनुभयो। कोइरालाका अनुसार सात अपरेशन भए पनि चारजना बिरामीकै अपरेशन त्यतिको संख्यामा भएको हो। उहाँले भन्नुभयो एनजीओलास्टी भनेको मुटुमा ब्लक भएका नसामा जाली राखेर रक्त सञ्चार सहज बनाउने प्रक्रिया हो। एउटा बिरामीमा तीनवटा जाली राखिएको थियो भने अर्को बिरामीमा दुईवटा जाली राखिएको थियो। बाँकी बिरामीमा एक एकवटा जाली राखिएको थियो। डाक्टर कोइरालाले अस्पतालमा एनजीओलास्टी मात्रै नभई पेसमेकर राख्ने तथा पुरानो पेसमेकरको ब्याट्री सकिएपछि नयाँ पेसमेकर प्रतिस्थापन गर्ने सेवा समेत नियमित रूपमा सञ्चालन भइरहेको बताएको छ। अस्पतालमा मुटु रोग सेवा औपचारिक विभागका रूपमा स्थापना नभए पनि सेवा नियमित सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो। अस्पताल निर्देशक डाक्टर सुरेश राज पौडेलका अनुसार अस्पतालमा दैनिक 20-25 जनासम्मको आकस्मिक शल्यक्रिया हुने गरेको छ भने विभिन्न विभाग मार्फत 35-40 जनासम्मको नियमित शल्यक्रिया सञ्चालन हुने गरेको छ। समग्रमा अस्पतालमा दैनिक 50-60 जनासम्मको अपरेशन भइरहेको उहाँले बताउनुभयो। मनोज कोइरालाका अनुसार अस्पतालले 2082 सालमा मात्रै 210 भन्दा बढी मुटु सम्बन्धी अपरेशन गरिसकेको छ। हालसम्म कुल 1000 भन्दा बढी एनजीओलास्टी तथा सम्बन्धित प्रक्रिया सम्पन्न भइसकेका छन्। हेड्स नेपालका हो 33औं स्थापना दिवसका अवसरमा मानवीय संवेदनशीलताको उदाहरण प्रस्तुत गरिएको छ। संस्थाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालको आकस्मिक विभागलाई 5 स्थान व्हील चेयर संचार स्थानान्तरण गरेको हो। अस्पताल परिसरमा आयोजित कार्यक्रममा हेड्स नेपाल कास्कीका अध्यक्ष हरिबहादुर भट्टराईले अस्पतालको इमर्जेन्सी विभाग तथा जनरत ओपीडी प्रमुख प्राध्यापक डाक्टर नारायण सिंह गुरूङलाई व्हील चेयर हस्तान्तरण गर्नुभयो। आकस्मिक उपचारका लागि आउने बिरामी ज्येष्ठ नागरिक र तथा अशक्त सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले व्हील चेयर सहयोग गरिएको अध्यक्ष भट्टराईको भनाइ छ। सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर हेड्स नेपालले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले स्वास्थ्य सेवामा सामान्य सहयोगले पनि बिरामी र उहाँका परिवारलाई महत्वपूर्ण राहत पुग्ने भएकाले आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिने बताउनुभयो। व्हील चेयर ग्रहण गर्दै बराबर डाक्टर गुरूङले अस्पतालमा दैनिक ठूला संख्यामा बिरामी आउने भएकोले यस्ता सामग्री अत्यन्त उपयोगी हुने बताउँदै हेड्स नेपालको सहयोगले आकस्मिक कक्षको सेवा प्रवाहलाई थप सहज बनाउने विश्वास व्यक्त गर्नुभयो। अस्पताललाई जनशक्ति भौतिक पूर्वाधार र प्रविधियुक्त सुविधा सम्पन्न बनाउँदै जनताको उपचारमा सहज एवं प्रभावकारी बनाउन तीनै तहका अस्पतालमा विभिन्न विभागबाट सदर दैनिक 2000 जना बिरामीले स्वास्थ्य सेवा लिँदै आएको छन् भने आकस्मिक कक्षबाट मात्र मासिक 3500 भन्दा बढीले सेवा लिँदै आएको इमर्जेन्सी इन्चार्ज नरेन्द्र ठाकुरले जानकारी दिनुभयो। 61 जना कर्मचारी कार्यरत रहेको विभागमा पहिले पनि मेडिकल एकीकृतको खाँचो रहेको उहाँको भनाइ छ। हेड्स नेपालका उपाध्यक्ष अर्जुन प्रसाद श्रेष्ठका अनुसार स्थापना दिवसलाई औपचारिक कार्यक्रम भन्दा सामाजिक सेवासँग जोड्दै आएको संस्थाले यसअघि पनि शिक्षा स्वास्थ्य तथा कृषि क्षेत्रमा विभिन्न सहयोगात्मक कार्यक्रम अघि बढ़ाएको बताउनुभयो। कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित पर्यटकीय क्षेत्र घान्द्रुकमा कुकुरको वन्ध्याकरण तथा निशुल्क रेबिज विरूद्धको खोप कार्यक्रम आएको छ। भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीको संयुक्त आयोजनामा सो विशेष कार्यक्रम सञ्चालन गरिएको हो। यसमा अन्नपूर्ण गाउँपालिकाले पनि सहकार्य गरेको थियो। कार्यक्रम रोधी क्लब घान्द्रुकको समन्वयमा सम्पन्न भएको यस अभियान अन्तर्गत कुल 37 वटा कुकुरको वन्ध्याकरण र रेबिज विरूद्धको खोप लगाइएको छ, जसमध्ये 15 वटा घरपालुवा र बाँकी स्थिर कुकुर रहेका थिए। घान्द्रुकलाई पूर्ण रूपमा रेबिज मुक्त क्षेत्र बनाउने र सड़क कुकुरहरूको अनियन्त्रित संख्यालाई व्यवस्थापन गर्ने मुख्य उद्देश्यले यो कार्यक्रम आयोजना गरेको रोदी क्लब घान्द्रुकका अध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिनुभयो। पोखराबाट गएका पशु स्वास्थ्य प्राविधिक टोलीले कुकुरहरूको सफल शल्यक्रिया र स्वास्थ्य परीक्षण गरेका थिए। यस अभियानले समुदायमा रेबिजको जोखिम कम गर्नुका साथै पशु कल्याणमा समेत टेवा पुग्ने विश्वास रोदी क्लबका अध्यक्ष गुरुङले बताए। घान्द्रुक एक पर्यटकीय प्रमुख गन्तव्य रहेकाले पर्यटन तथा स्थानीय बासिन्दाको सुरक्षालाई ध्यानमा राखी यो अभियान चलाइएको बताइएको छ। तमुदी नेपालको 41 औं स्थापना दिवसको अवसरमा तमुदी नेपाल केन्द्रीय युवा समितिद्वारा आयोजित रक्तदान कार्यक्रममा 56 जनाले रक्तदान गरेका छन्। कार्यक्रमका प्रमुख अतिथि ब्युटी पार्लर एन्ड एकाडेमिक सञ्चालक वरिष्ठ ब्युटिसियन तमुदी नेपालकी केन्द्रीय सदस्य चिनी गुरूङले प्रथम रक्तदाता तमुदी आकाशीका अध्यक्ष प्रेमबहादुर गुरूङलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्नुभयो। प्रमुख अतिथि गुरूङले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै अत्यन्त गर्विलो संख्या तमुदी नेपाल स्थापनाको अवसरमा युवा समितिले उदाहरणीय मानवीय सेवाको कार्यक्रम गरेको प्रशंसा गर्नुभयो। युवाको क्रियाशीलताले नै समाज अग्रगतिमा लाग्ने भएकाले युवाहरू सक्रिय रहनुपर्ने बताउनुभयो। कार्यक्रममा तमुदी नेपालका अध्यक्ष हुमबहादुर गुरूङले शुभकामना व्यक्त गर्दै हुँदै तमु युवाहरू मानवीय र सामाजिक विकासमा साथै नेपालमै केही गरौं भन्ने भावनाका साथ अघि बढ्नु पर्ने बताउनुभयो। रक्त संचार सेवा केन्द्र गण्डकी प्रदेश कार्यालय नेपाल रेडका सोसाइटी कास्कीका प्राविधिक सहयोगमा गएको कार्यक्रममा गुरूङ गहना घर लगायत विभिन्नले सहयोग गरेका थिए। तमुदी नेपाल केन्द्रीय युवा समितिका अध्यक्ष रमेश गुरूङको अवस्थामा उपाध्यक्ष सुदर्शन गुरूङको स्वागत र सचिव राम प्रसाद गुरूङको सञ्चालनमा कार्यक्रम भएको थियो। पोखरा महानगरपालिका वडा नम्बर 3 मा रहेको सृजनशील स्वावलम्बन कृषि सहकारी संस्थाले कौशी खेती तथा करेसाबारी प्रबन्धन गर्ने उद्देश्यका सहित तालिम तथा बिउ पुँजी वितरण कार्यक्रम सम्पन्न गरेको छ। आयोजित कार्यक्रममा 121 जनाको सहभागिता रहेको थियो। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सहकारीमा सम्पन्न तालिममा कम्पनीका प्राविधिकहरूले सहजीकरण गरेका थिए। तालिमका मुख्य सहजकर्ता मदन कडेलले शहरी तथा अर्धशहरी क्षेत्रमा कौशी खेतीको घरायसित र व्यावसायिक महत्वबारे जानकारी दिएका थिए। उनले आधुनिक प्रविधि कम्पोस्ट मलको सही प्रयोग रोग व्याधि नियन्त्रण तथा सीमित ठाउँमा बढ़ी उत्पादन लिन सकिने वैज्ञानिक विधिबारे प्रयोगत्मक प्रशिक्षण दिएका थिए। त्यस्तै सहजकर्ता तथा इन्टर्न सृष्टि पौडेलले करेसाबारी व्यवस्थापन रैथाने बिउ बिजन संरक्षण तथा घरमै उपलब्ध जैविक फोहोरलाई मलका रूपमा उपयोग गर्न तरिकाबारे व्यावहारिक अभ्यास गराएकी थिइन्। संस्थाका अध्यक्ष जगन्नाथ पौडेलले सहकारीले बचत तथा ऋण कारोबारमा मात्र सीमित नभई सदस्यहरूको जीवनस्तर उकास्ने उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताउनुभयो। वडा सदस्य शान्तिदेवी पराजुरीले स्थानीय स्तरमा कृषि उत्पादन बढ़ाउन सहकारीले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। बजारमा महँगो तथा असुरक्षित तरकारीमा निर्भर हुनु परेको अवस्थामा घरकै कौशी र करेसाबारीमा ताजा तरकारी उत्पादन गर्न यस्तो तालिम प्रभावकारी हुने उहाँको भनाइ छ। संस्थाका लेखा संयोजक फडिन्द्र पौडेलले सहकारीको पुँजीलाई उत्पादनशील तथा सिपमूलक क्षेत्रमा परिचालन गर्दा संस्था र सदस्य दुवैलाई फाइदा पुग्ने धारणा राख्नुभयो। त्यस्तै सहकारीकी लेखा समिति सदस्य गीता कुवरले सीमित स्रोत र स्थानको प्रयोग गरेर पनि घर परिवारमाका लागि आवश्यक हरियो तरकारी उत्पादन गर्न सकिने बताउनु भएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सङ्गालो। अब एकैछिन विश्रामको पालो।
6: अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ?
7: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
6: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुन चाँदी दुकान जान्छु नि।
8: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
7: सम्पर्क दीप सुन चाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852521050, 9852521050।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462689।
2: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाकाउ?
3: एरिया मै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समीक्षा काष्ठ उद्योगतिर जान लागेको होइन?
2: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक, फोन नम्बर 0161541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161525904। स्टील आल्मुनियम मेटल उद्योग पर्सेङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
7: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
8: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
7: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
8: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0161535651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
9: हेर्नु साङ्लो बरु, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
10: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
7: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807715947, 9857325575।
11: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा
12: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9847201127।
11: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
13: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
14: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
13: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
15: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
16: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाइ, तपाईँ हाम्रो सोचमा छ।
13: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
18: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
19: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। वैशाख एकदेखि जेठ तीन गतेसम्मको अवधिमा देशभर भएका विभिन्न 1173 विपदका घटनामा परि 59 जनाको मृत्यु भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस अवधिमा विपदका कारण 278 जना घाइते भएका छन् भने 1480 परिवार प्रभावित भएका छन्। यो एक महिनाको अवधिमा सबैभन्दा बढ़ी मानवीय क्षति चट्याङ र लेक लाग्ने समस्याका कारण भएको छ। 126 चट्याङका घटनामा परि 14 जनाको मृत्यु भएको छ भने 75 जना घाइते भएका छन्। चट्याङबाट 146 परिवार प्रभावित बनेका छन्। त्यसै गरी 21 लिक लाग्ने घटनामा 11 जनाले ज्यान गुमाएका छन् भने 11 जना घाइते र 21 परिवार प्रभावित भएका छन्। यस अवधिमा सबैभन्दा धेरै घटना आग लागेका भएका छन्। मुलुकभर 418 पटक भएका आगलागीका घटनामा परि 10 जनाको मृत्यु भएको छ भने 48 जना घाइते भएका छन्। आगलागीबाट 486 परिवार प्रभावित भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। त्यस्तै हावाहुरीका कारण 9 जनाको ज्यान गएको छ भने 36 जना घाइते भएका छन्। हावाहुरीबाट सबैभन्दा बढी 593 परिवार प्रभावित भएका छन्। वन डडेलो र जंगली जनावरको आक्रमण पछि यो अवधिमा घातक देखिएका छन्। 48 जनावटा जनावर आक्रमणका घटनामा 5 जनाको मृत्यु र 27 जना घाइते भएका छन्। 137 ठाउँमा लागेको वन डडेलोका कारण 1 जनाको मृत्यु र 2 जना घाइते भएका छन्। यसबाहेक सर्प दंशबाट 3 ढुङ्गा पल्टिँदा 2, पहिरोबाट 2, बाढीबाट 1 र हिउँ पहिरोमा परि 1 जनाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ। भारी वर्षाका 31 र असिना पानीका 4 घटना दर्ता भए पनि यसबाट मानवीय क्षति भने भएको छैन। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आफ्नो नाम, प्रधानमन्त्रीको नाम तथा कार्यालयको लोगो दुरूपयोग गरी धम्की, प्रभाव वा दबाव सिर्जना गर्ने गतिविधिप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यम मार्फत प्रधानमन्त्री र वा कार्यालयको नाममा प्रयोग गरेर अनुचित प्रभाव पार्ने, धम्की दिने तथा व्यक्तिलाई भ्रममा पार्ने कार्य भइरहेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्ने चेतावनी दिएको छ। विज्ञप्तिमा कानून र स्थापित प्रशासनिक प्रक्रिया अनुसार आफ्नो जिम्मेवारी पूरा गरिरहेका राष्ट्रिय सेवक कर्मचारीलाई पदीय मर्यादा विपरीत भएर त्रास सिर्जना गर्ने, अपमानित गर्ने तथा गलत सूचना फैलाउने कार्य निन्दनीय भएको उल्लेख गरिएको छ। यस्ता गतिविधिमा संलग्न जो कोहीमाथि प्रचलित कानून अनुसार कड़ा कार्यवाही गरिने पनि स्पष्ट पारिएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी अन्तत पहिलो महाधिवेशनको तयारीमा औपचारिक रूपमा जुटेको छ। पटक पटक मिति तोकिएर स्थगित हुँदै आएको महाधिवेशन अब आगामी 7-9 असारसम्म चितवनमा पर्ने निर्णय भएपछि पार्टीभित्र संगठन विस्तार, प्रतिनिधि छनौट र नेतृत्व पुनर्सम्प्रसारणको दौड़धूप बनेको छ। पार्टी स्थापना भएको 4 पूरा हुने दिनलाई नै महाधिवेशनको उद्घाटन मिति बनाइएको छ। 7/2/1979 स्थापना भएको राष्ट्रपाले यसपटक फास्ट ट्र्याक मोडल मार्फत महाधिवेशन सम्पन्न गर्ने रणनीति लिएको छ। केन्द्रीय समितिको 30 बैशाखको बैठकले चितवनलाई महाधिवेशन स्थल तय गर्दै कार्य तालिका सार्वजनिक गरेसँगै पार्टी पूर्ण रूपमा अधिवेशन केन्द्रित बनेको हो। यसअघि फागुनमा गत तय गरिएको महाधिवेशन उपनिर्वाचनको कारण स्थगित गरिएको थियो, तर अब भने महाअधिवेशन गरेरै छाड्ने दबावमा नेतृत्व देखिएको छ। त्यसैका कारण पार्टीले पुनः संरचना निर्माण नभए पनि माथिल्लो तहको अधिवेशन नरोक्ने नीति लिएको छ। निर्वाचन समितिका सचिव भूमिनन्द बरालका अनुसार कुनै पालिकामा 30% वडा अधिवेशन सम्पन्न भए पनि पालिका अधिवेशन गर्न सकिनेछ भने जिल्लामा 30% पालिका अधिवेशन भए जिल्ला स्तरीय अधिवेशन अगाडि बढ़ाइनेछ। उहाँले महाधिवेशन गर्ने पर्ने बाध्यता अवस्था रहेको स्वीकार गर्दै आवश्यक संरचना नबने पनि प्रक्रिया नरोकिने स्पष्ट पार्नुभयो। राष्ट्रपाले हालसम्म करिब 3,000 वडामा तदर्थ समिति गठन गरिसकेको दावी गरेको छ। तीमध्ये आधा भन्दा बढ़ी स्थानमा वडा अधिवेशन सम्पन्न भइसकेको नेताहरूको भनाइ छ। बाँकी स्थानमा जेठ महिनाभित्र तदर्थ समिति गठन र अधिवेशन सक्ने गरी तालिका सार्वजनिक गरिएको छ। महाधिवेशन गतिविधि छनौटमा समदस्य संख्यालाई आधार बनाइएको छ। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाबाट सदस्य संख्या अनुसार गतिविधि पठाइने व्यवस्था गरिएको छ। अधिवेशन हुन नसकेका स्थानबाट समेत सदस्य समितिका पदाधिकारीलाई प्रतिनिधिहरूको अधिकार दिने निर्णयले भने पार्टीभित्र पारदर्शिता र वैधानिकताको प्रश्न उठाएको छ। महाधिवेशनबाट केन्द्रीयदेखि वडा तहसम्म छ तहका निर्वाचित समिति गठन गरिनेछ। यद्यपि प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन भने तत्काल नगर्ने निर्णय गरिएको छ। अधिवेशनपछि बाँकी संरचनाको प्रक्रिया क्रमश अघि बढ़ाइएको पार्टीको तयारी छ। उता सभापति रवि लामिछाने नेतृत्वको मूल आयोजक समिति गठन भइसकेको छ भने विधान संशोधनका लागि सहमहामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल सक्रिय बनाइएको छ। पार्टीले नयाँ नेतृत्व चयनसँगै संगठनात्मक ढाँचा पुनर्संरचना गर्ने संकेत दिएको छ। राज्यसभाको यो महाधिवेशन नियमित संगठनात्मक प्रक्रिया मात्र नभई अस्तित्व वैधानिकता र नेतृत्वको परीक्षामा समेत बनेको छ। नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले संविधान संशोधनलाई दलगत स्वार्थको विषय नबनाई राष्ट्रिय सहमतिको आधारमा अघि बढ़नुपर्ने बताउनुभएको छ। उहाँले पूर्व प्रधान न्यायाधीश वा संवैधानिक विज्ञको नेतृत्वमा राष्ट्रिय संविधान सुधार सुझाव आयोग गठन गरेर व्यापक राष्ट्रिय संवाद मार्फत संशोधन प्रक्रिया अघि बढ़ाउन प्रस्ताव गर्नुभएको छ। प्रजातान्त्रिक विचार समाज नेपालको साधारण सभामा बोल्दै केसीले विगत 10 वर्षको संवैधानिक अभ्यासमा देखिएका कमजोरी त्रुटि र व्यावहारिक जटिलतालाई गम्भीर रूपमा समीक्षा नगरी हतारमा संशोधन गरिए मुलुक पुनः द्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी दिनुभयो। उहाँले संविधान कुनै एक दलको इच्छा वा दृष्टिकोणको दस्तावेज मात्र हुन नसक्ने उल्लेख गर्दै राजनीतिक दलसँगै नागरिक समाज बुद्धिजीवी संवैधानिक विज्ञ तथा अन्य सरकारवालासँग राष्ट्रिय स्तरको संवाद आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार सर्वपक्षीय सम्मेलन मार्फत साझा खाका तयार गरेर मात्रै संशोधन प्रक्रियाले दीर्घकालीन स्थायित्व पाउन सक्छ। केसीले सरकारले बनाएको संविधान बहस कार्यदलले मात्र यति संवेदनशील विषयको समाधान दिन नसक्ने टिप्पणी गर्नुभयो। उहाँले संविधान संशोधनलाई संशोधनका लागि संशोधन बनाउने प्रविधिबाट जोगाउन आग्रह गर्नुभयो। संसद अधिवेशन अघि सरकारले ल्याएका अध्यादेशहरूको श्रृंखलाप्रति पनि उहाँले गम्भीर चिन्ता व्यक्त गर्नुभयो। अध्यादेश मार्फत शासन संचालनको प्रविधिले लोकतान्त्रिक निरंकुशताको संकेत देखिएको उहाँको टिप्पणी थियो। उहाँले नेपाल अन्तर्राष्ट्रिय शक्ति प्रतिस्पर्धाको संवेदनशील मोडकामा पुगेको उल्लेख गर्दै राष्ट्रिय एकता कमजोर भए मुलुक द्वन्द्वको अखडामा परिणत हुन सक्ने खतरा उल्याउनुभयो। त्यसैले संविधान संशोधन जस्तो विषयमा सबै पक्ष गम्भीर र जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ पुस्ताको आकांक्षा र बदलिन्छ समय अनुसार संविधान संशोधनको प्रक्रिया गम्भीरतापूर्वक अघि बढ़ाउनु पर्ने बताउनुभएको छ। उहाँले युवाको आशा र अपेक्षालाई समयमै सम्बोधन नगर्न नसकिए आगामी दशकमा मुलुक फेरि संकट र असन्तोषतर्फ धक्रिने जानकारी दिनुभयो। पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा आयोजित कार्यक्रममा बोल्दै शर्माले संविधान संशोधनलाई दलगत स्वार्थभन्दा माथि उठाएर राष्ट्रिय समितिका आधारमा अघि बढ़ाउनु पर्नेमा धारणा राख्नुभयो। उहाँका अनुसार संविधानलाई आवेग आग्रह वा तत्कालीन राजनीतिक स्वार्थबाट होइन नागरिकको भावना भविष्यको आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने बताउनुभयो। शर्माका अनुसार अहिलेको युवाहरूलाई आशालाई विश्वासमा बदल्न सकिएन भने 10 वर्षपछिको स्थिति भयावह हुन सक्छ। शर्माले विगतका राजनीतिक द्वन्द्व र हिंसात्मक अवस्थाको पुनरावृत्ति हुन नदिन सबै राजनीतिक शक्ति जिम्मेवार बन्नुपर्नेमा जोड़ दिनुभयो। नेपाली कांग्रेसले संविधान संशोधन तथा समसामयिक राजनीतिक विषयमा अध्ययन र गृह कार्य गर्न उपसभापति पुष्पा भूषालको नेतृत्वमा विज्ञ टोली परिचालन गरेको जानकारी दिँदै भन्नुभयो। उहाँले पार्टीभित्र र बाहिरका बौद्धिक वर्ग र आलोचक तथा नागरिक समाजबाट रचनात्मक सुझाव अपेक्षा गरिएको बताउनुभयो। आजको युवा पुस्ताको मुख्य चाहना लोकतन्त्र विकास रहेको उल्लेख गर्दै शर्माले लोकतान्त्रिक प्रणालीभित्रै रहेर विकास र स्थायित्व समृद्धि हासिल गर्न कांग्रेस प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले देशलाई साझा आँगनका रूपमा व्याख्या गर्दै सरकार र प्रतिपक्ष दुवैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता उठाउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र नेतृत्वको प्रश्न केवल अपेक्षा वा उमेरको विषय नभई विश्वास र क्षमतासँग जोड़िएको बताउनुभएको छ। उहाँले बहुसंख्यक कार्यकर्ता र सदस्यको विश्वास जित्न सक्ने व्यक्ति मात्रै नेतृत्वमा स्थापित हुने बताउनुभयो। 33 मदन आश्रित स्मृति दिवसका अवसरमा आइतबार काठमाडौँमा आयोजित विमर्श कार्यक्रममा बोल्दै पोखरेलले नेतृत्वका लागि वैचारिक स्पष्टता राजनीतिक दृष्टि र संगठनात्मक क्षमता आवश्यक पर्ने धारणा राख्नुभयो। पछिल्लो समय पार्टीभित्र नेतृत्व र नीतिमाथि प्रश्न उठिरहेका बेला उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। उहाँले युवा पुस्ताले अवसर र जिम्मेवारी माग गर्न आवश्यक स्वाभाविक र जायज भएको बताउनुभयो, तर आन्दोलनको समग्र नेतृत्व गर्न सक्ने क्षमता, संगठन सञ्चालनको दक्षता र व्यापक विश्वास निर्माण नगरी केवल आग्रहकै आधारमा नेतृत्व स्थापित हुन नसक्ने उहाँले बताइराख्नुभयो। नेतृत्व विकासलाई भावनात्मक आग्रह वा व्यक्ति केन्द्रित बहस भन्दा संगठनात्मक विश्वास र कार्यक्षमताको आधारमा हेर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ।
0: नेतृत्वको प्रश्न स्वाभाविक रूपमा चाहिँ अपेक्षाको कुरा मात्रै होइन, नेतृत्व भनेको चाहिँ विश्वासको कुरा पनि हो, र जबसम्म बहुसंख्यक मानिसहरूलाई विश्वासको विषय बन्दैन त्यो नेतृत्व हुनै सक्दैन। त्यसर्थ नेतृत्वको प्रश्न के हो त भन्दाखेरि वैचारिक हिसाबले, राजनीतिक हिसाबले, सांगठनिक हिसाबले पार्टी र आन्दोलनका बहुसंख्यकहरूको विश्वास जित्ने कुरा हो। विश्वास जित्न सक्दाखेरि जुनसुकै उमेर समूहको पनि नेता बन्न सक्दछ, र समयको आवश्यकता युवाहरूले त्यो जिम्मेवारी पूरा गर्नुपर्दछ भन्ने जे भावना र माग छ त्यो जायज छ। तर त्यसको एउटै शर्त हो, वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा आन्दोलनको समग्र नेतृत्व गर्ने सामर्थ्य र विश्वास युवा पंक्तिभित्र निर्माण गर्न सक्नुपर्दछ, त्यसले नै नेतृत्व विकास गर्दछ भन्ने कुरालाई हामीले बुझ्नुपर्दछ। यो मनोगत आग्रहको विषय मात्रै बन्नु हुँदैन। खास गरी आज एक प्रकारले भने पुरानाले गरेन नयाँ चाहिन्छ भन्ने एउटा भाष्य निर्माण गरियो, त्यसले हामी कता कता प्रभावित भइराखेका छौं। वास्तवमा समाजको विकासको प्रश्न कुनै एउटा पुस्ताको प्रश्न होइन।
21: अब आर्थिक समाचार। सरकारले खाना पकाउने एलपी ग्यासमा दिँदै आएको अनुदान क्रमशः हटाएर विद्युतीय चुलो इण्डक्सन प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि सारेको छ। ऊर्जा जलस्रोत सिंचाई मन्त्रालयले सार्वजनिक गरेको ऊर्जा खपत वृद्धि तथा नियति रणनीति 2083 आर्थिक वर्ष 2092-93 सम्म एलपी ग्यासको अनुदान पूर्ण रूपमा अन्त्य गर्ने र इण्डक्सन चुलोमा अनुदान दिने योजना समेटिएको छ। सरकारले स्वदेशी बिजुलीको खपत बढ़ाउने, ग्यास आयात घटाउने र विदेशी मुद्रा बाहिरिने क्रम रोक्ने उद्देश्यसहित यस्तो रणनीति अघि बढ़ाएको जनाएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको 9 महिनामै 41.65 अर्ब रूपियाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ। गत आर्थिक वर्ष 2081-82 62.58 अर्ब रूपियाँको ग्यास आयात भएको थियो। नेपाल आयल निगमका अनुसार हाल मासिक 48,000 मेट्रिक टन ग्यास आयात भइरहेको छ भने प्रत्येक सिलिण्डरमा निगमले 331 रूपियाँ भन्दा बढ़ी घाटा बेहोर्दै आएको छ। ऊर्जा मन्त्रालयका अनुसार अहिले देशका कुल जड़ित विद्युत क्षमता 4,296 मेगावाट पुगेको छ। नेपालले ठूलो मात्रामा विद्युत निर्यात गरिरहेको अवस्थामा आन्तरिक खपत बढ़ाउन विद्युतीय चुलो, विद्युतीय सवारी र औद्योगिक विद्युतीकरणलाई प्राथमिकता दिएको हो। रणनीति अनुसार देशभर प्रसारण लाइन विस्तार, ट्रान्सफर्मर थप, चार्जिङ स्टेशन निर्माण तथा सार्वजनिक सवारीलाई विद्युतीय प्रणालीमा रूपान्तरण गर्ने कामलाई तीव्रता दिइनेछ। पेट्रोल पम्पहरूमा चार्जिङ स्टेशन राख्ने र प्रमुख शहरहरूमा विद्युतीय बस तथा ट्रली बस सञ्चालन गर्ने योजना पनि समावेश गरिएको छ। औद्योगिक क्षेत्रमा प्रयोग भइरहेका कोइला आधारित बोयलरलाई विद्युतीय प्रणालीमा प्रतिस्थापन गर्ने तथा कृषि क्षेत्रमा विद्युतीय सिंचाई पम्पलाई प्रोत्साहन गर्ने नीति पनि सरकारले अघि सारेको छ। ऊर्जा मन्त्रालयले यसबाट डिजेल र ग्यासको आयात घट्ने तथा स्वदेशी बिजुलीको उपयोग बढ़ने विश्वास लिएको छ। विदेशको समाचार। पछिल्लो युद्धका क्रममा अमेरिका र इजरायलले हमलामा इरानको राजधानी तेहरानमा 51,000 घर तथा भवनहरू क्षति पुगेको समाचारले बाहिरिएको छ। बीबीसीका अनुसार तेहरानको संकट व्यवस्थापनमा काम गर्ने एक संगठनले युद्धका क्रममा क्षति पुगेको घर तथा भवनको संख्या 51,000 उठाएको बताए। ती भवनमध्ये 691 वटामा मरमतको आवश्यकता छ भने 1,791 वटा संरचना पूर्ण रूपमा ध्वस्त भएका छन्। समाचार अनुसार न्यायिक विशेषज्ञले क्षतिको विवरण संकलन गरिरहेका छन्। यस्तै युद्धकै क्रममा 12,000 भन्दा बढी सवारी साधन पनि नष्ट भएको समाचारमा आएको छ। चीनले अमेरिकी विमान निर्माता बोइङसँग 200 वटा जहाज किन्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमणबाट फर्किने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै बोइङका 200 वटा जहाज खरिद गर्न बेजिङ सहमत भएको बताएका छन्। ट्रम्पले अरू 4-5 वटा जेट इन्जिन खरिदका लागि पनि चीनले प्रतिबद्धता जनाएको बताएका छन्। उनले यो सम्झौतापछि अमेरिका चीन सहकार्यमा नयाँ गति आउने विश्वास व्यक्त गरे। ट्रम्पको अभिव्यक्तिपछि बोइङले विज्ञप्ति जारी गरी चीन बजार पुनः खुलाउन सफल भएको भनेर दावी गरेको अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले लेखेको छ। अब खेलकुदको समाचार। चौथो संस्करणको नेपाल सुपर लीग एनएसएल आगामी भदौ 20 गतेदेखि शुरू हुने भएको छ। प्रतियोगिता यसपटक होम एण्ड अवे प्रारूपमा सञ्चालन हुने आयोजकले जनाएको छ। डबल राउण्ड रोबिन प्रणालीमा हुने प्रतियोगितामा 10-12 टोली सहभागी गराइने तयारी छ। कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रलाई दलीय राजनीतिक प्रभावबाट मुक्त राखेर अघि बढ़ाउने सरकारको नीति रहेको बताएका छन्। उनले विद्यालय तहदेखि नै खेलकुदमा लगानी बढ़ाउनु पर्ने आवश्यकता उल्याउँदै सानो उमेरबाटै खेलाड़ी उत्पादनमा ध्यान दिनुपर्ने बताए। नेपालभर रहेका 27,000 विद्यालय र लाखौं विद्यार्थीलाई लक्षित गरेर खेलकुद विकासको दीर्घकालीन योजना बढ़ाउनु पर्ने उहाँको भनाइ छ। सानै उमेरदेखि लगानी गर्न सकियो भने उत्कृष्ट खेलाड़ी उत्पादन गर्न सकिन्छ उहाँले भन्नुभयो। मन्त्री पोखरेलले आगामी शैक्षिक पाठ्यक्रममा पनि खेलकुदलाई प्राथमिकताका साथ समावेश गरिने जानकारी दिनुभयो। खेलकुदलाई केवल अतिरिक्त गतिविधिका रूपमा नभई समग्र व्यक्तित्व विकास र राष्ट्रिय गौरवसँग जोड़िएको क्षेत्रका रूपमा हेर्नुपर्ने उहाँको जोड़ रहेको छ। अब आजको मौसम सम्बन्धी जानकारी। हाल नेपाल पश्चिम वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसै प्रभावका कारण हाल कोशी बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन चलाएको छ। हल्कादेखि मध्यम वर्षा भइरहेको छ। हिजो बेलुकीदेखि नै पोखरामा अत्याधिक वर्षा भएको छ। अहिले वर्षा केही सामेल भएको छ। आज पनि कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पुहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। त्यस्तै कर्णाली प्रदेशको हिमाली भूभाग र मध्य प्रदेशका आंशिक बादल लाग्ने सम्भावना छ भने बाँकी हिमाली पहाड़ी र तराई भूभागमा मौसममुखीता सफा रहनेछ। आगामी समयमा कोशी प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग अन्त्यमा आइसकेका छौं।

का लागि पूर्व प्रधान न्यायाधीश वा संवैधानिक विज्ञको नेतृत्वमा आयोग गठन गर्न कांग्रेस नेता केसीको प्रस्ताव। एलपी ग्यासको अनुदान हटाएर बिजुलीमा जोड़ दिने सरकारको तयारी। अमेरिका इजरायलसँगको युद्ध अवधिमा इरानका 51,000 भवनमा क्षति। र खेलकुदलाई दलीय राजनीति मुक्त बनाउने मन्त्री पोखरेलको प्रतिबद्धता। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संघारको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो समाचार बुलेटिन अहिले 9 बजे खबर संघार आउनेछ। हामीसँग सफलताको पाइलामा केही बेर गाई सुन्न सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हर पल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो?
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
7: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
6: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
8: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनाऊ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 98560-35394।
9: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
10: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
11: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
10: अनि कहाँ छ छोरा यो पसल?
11: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
12: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
11: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
10: पोखरा 2 बिन्दवासिनी बस पार्क,
11: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
10: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
11: मोबाइल नम्बर 98460-59581,
10: 98165-15475।
13: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल बागलुङ बस पार्क दुई पोखरा प्रोपाइटर गणेश बहादुर सुनार 0161535904 म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: नेपाल सरकार विज्ञापन हो।
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
8: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0161520179।
10: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
11: रेडियो सफलता 103.4 मेगाहर्ज।
12: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
13: उमंग,
12: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
13: ज्ञानी कामे गुरु।
12: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमङ्ग सुन्न न

0: अब जब नाच लेते हो, थोड़ा सा गा लेते हो, थोड़ा सा देख लेते हो, थोड़ा सा सोच लेते हो, तो समझते हो कि तुम मट्टी के पुतले नहीं हो, तुम बहुत पहुंचे हुए कोई हो। यही हमारा जन्म हुआ, यही हमको अपना शरीर छोड़ना है, यहां इसी धरती पे।
1: Hear yourself, स्वयं को आवाज ना सुन लो।
2: आज जसले आफूलाई बुवा मान्नुहुन्छ, एउटा समय थियो कि उहाँ बुवा हुनुहुन्थेन। जब एक वर्षको हुनुहुन्थ्यो, दुई वर्षको हुनुहुन्थ्यो, तीन वर्षको हुनुहुन्थ्यो, चार वर्षको हुनुहुन्थ्यो, बुवा कसरी हुन सक्नुहुन्छ? तर यसको मतलब यो होइन कि तपाईँ जीवित हुनुहुन्थेन। जीवित हुनुहुन्थ्यो, सोच्नुहुन्थ्यो, अनुभव गर्नुहुन्थ्यो र हिँड्दा हिँड्दै हिँड्दा हिँड्दै हिँड्दा हिँड्दै हिँड्दा हिँड्दै जिन्दगीमा साराका सारा जुन नाताहरू छन् परिवर्तन हुन्छन्। यहाँसम्म कि यो जुन शरीर छ यो पनि एउटै रहँदैन। बिस्तारै बिस्तारै बिस्तारै बिस्तारै बिस्तारै बिस्तारै यसमा पनि परिवर्तन भइरहन्छ। तर तपाईँ भित्र एउटा क्षमता छ, एउटा चीज छ जसमा कहिले पनि परिवर्तन हुँदैन, जुन बदलिँदैन, र त्यो हो त्यस वास्तविक आनन्दलाई अनुभव गर्ने क्षमता। त्यो कहिले पनि बदलिने छैन। म जुन चीजको चर्चा गरिरहेको छु त्यो अत्यन्त स्पष्ट कुरा छ, जटिल होइन, जटिल होइन। एउटा प्रविधि छ जुन निकै लामो समयदेखि छ र बदलिएको छैन। सबै थोक बदलिरहेको छ, जस्तै जस्तै प्रोसेसरहरू कम्प्युटरमा धेरै धेरै शक्तिशाली भइरहेका छन्, मेमोरी सस्तो भइरहेको छ, ड्राइभ चिप आइरहेको छ, त्यसरी नै सारा चीजहरू बदलिरहेका छन्। तर एउटा चीज छ जुन कहिले पनि बदलिएको छैन र कहिले पनि बदलिने छैन। म त्यस चीजको चर्चा गर्दछु। स्पष्ट के छ? स्पष्ट कुरा त के छ भने कि प्यासीलाई पानीको आवश्यकता छ, भोकोलाई भोजनको जरूरत छ, यो त तपाईँलाई थाहा छ नि। त यदि कतै जानुहोस्, हरेक चीजको प्रबन्ध होस्, मानिस विवाहमा जान्छन् जस्तै भित्र आउँछ, जसलाई तिर्खा लागेको छ उसलाई पानी चाहिन्छ, जसलाई भोक लागेको छ उसलाई खाना चाहिन्छ, जो थाकेको छ त्यसलाई आराम चाहिन्छ। त कोही बस्नेछन्, कोही पानीको खोजीमा जानेछन्, कोही खानाको खोजीमा जानेछन्। यदि म तपाईसँग भनौँ कि तपाईँले पनि एउटा प्यास लागेको छ तर तपाईँले आफ्नो प्यासलाई बुझ्नुहुन्न, तपाईँलाई पनि प्यास लागेको छ, तर तपाईँले आफ्नो प्यासलाई बुझ्न सक्नुहुन्न, तपाईँ भन्नुहुनेछ कि यस्तो हुन सक्दैन। यदि मलाई प्यास लागेको छ भने मलाई त थाहा हुन्छ, तर मानिसलाई यस्तै हुन्छ कि मानिसले जुन कुरा सरल छ, स्पष्ट छ, प्रत्यक्ष छ, त्यसलाई बिर्सिन्छ। आदिम कालदेखि यो प्रश्न सोधिँदैछ कि म को हुँ, यहाँ किन आएको छु, मेरो जिन्दगीको उद्देश्य के हो। कसैले भन्यो, मानिस मानवता हराइरहेको छ, मानवता हराइसक्यो, तैपनि मानिसले आफूलाई मानिस बनाउनमा लागिरहेको छ, तर मानवता बिना मानिस कसरी बन्न सक्छ। जबसम्म उसले बुझ्दैन कि उसको हृदयको प्यास के हो, तबसम्म अगाडि कसरी बढ्न सक्छ। हजुर, तपाईले माग्न त सिक्नुभयो, भगवानसँग माग्नुहुन्छ, माग्न त सिक्नुभयो, तर जुन पहिले नै उनले दिएका छन् के त्यसको उपयोग गर्न आउँछ कि आउँदैन, के त्यसलाई अपनाउन आउँछ कि आउँदैन। जुन भगवानले पहिले नै आशीर्वाद दिएका छन् के त्यसलाई स्वीकार गर्न आउँछ कि आउँदैन। यदि आउँदैन भने यो तपाईँको सबभन्दा ठूलो कमजोरी हो। यदि त्यस आशीर्वादलाई चिन्नुहुन्न, यदि तपाईँलाई आशीर्वाद प्राप्त भइहाले पनि कसरी थाहा पाउनुहुन्छ के आशीर्वाद दिइएको छ।

शांति तथा मानवीय हित का कार्यमा आत्मज्ञान प्रचार संघ। आत्मज्ञान प्रचार संघ शांति को संदेश नेपाल भर प्रचार गरी हरेक मानिसलाई आन्तरिक शान्ति अनुभूति गर्न सहयोग गर्ने उद्देश्यले स्थापित मुनाफा आर्जन नगर्ने एक सामाजिक संस्था हो। यो संस्था विधिवत रूपले विक्रम सम्बत 2041 सालमा नेपाल सरकारमा दर्ता भई निरन्तर रूपमा कार्य गर्दै आइरहेको छ। यो संस्थाले आफ्नो उद्देश्य प्राप्तिका लागि विभिन्न कार्यक्रमहरू गर्ने गरेको छ। यसका साथै प्राकृतिक प्रकोपबाट प्रभावित व्यक्तिहरूका लागि राहत सामग्रीहरू समेत वितरण गर्ने गरेको छ। यस संस्थाको नेपालभरि 500 भन्दा बढी शाखाहरू छन्। यसले अन्तर्राष्ट्रिय शान्ति दूत श्री प्रेम रावज्यूको शान्तिको सन्देशलाई जनमानससम्म पुर्याउने र प्रेम रावज्यूलाई बेला बेलामा नेपालमा आमन्त्रित गरी विशाल कार्यक्रमहरू समेत आयोजना गर्ने गर्दछ। अब कुरा गरौं आत्मज्ञान प्रचार संघले गरेका केही मानवीय र सामाजिक कार्यहरूको। यो संस्थाले शुरूआतका दिनदेखि नै मानवीय सहायताका कार्यहरू गर्दै आएको थियो। यस्ता मानवीय हितका कार्यहरू गर्ने क्रममा 2072 सालको भूकम्पको समयदेखि यो निकै नै सक्रिय भएर अगाडि आयो। उक्त भूकम्पको समयमा शुरूमा करिब 3000 व्यक्तिहरूका लागि र पछि लगभग 2 महिनासम्म आत्मज्ञान प्रचार संघ केन्द्रीय कार्यालयले लगभग प्रत्येक दिन 1500 भन्दा बढी मानिसहरूलाई स्वच्छ र तातो भोजन गराई प्रेरणा दिई बसोबासको समेत व्यवस्था गर्यो। यसका विभिन्न शाखाहरूबाट पनि यो कार्य भइरह्यो र यसले विभिन्न दुर्गम गाउँमा पुगेर पनि मानिसहरूलाई मदत गर्यो। समय समयमा भइरहने प्राकृतिक प्रकोपहरू जस्तै आगलागी, बाढ़ी पहिरो, शीत लहर आदिमा आवश्यक सहयोग गर्दै आइरहेको छ। हालैको COVID-19 महामारीको समयमा पनि संस्थाले अत्यन्तै सुरक्षित तरिकाले मानिसहरूलाई भोजनका लागि आवश्यक खाद्यान्न प्याकेटहरू उपलब्ध गरायो भने स्वास्थ्य सुरक्षाका लागि पनि थुप्रै त्यस्ता सामग्रीहरू उपलब्ध गराएर सहयोग गर्यो। त्यसै गरी बागमती सरसफाई, टोल सरसफाई, वृक्षारोपण गरेर समाजमा परिवर्तन ल्याउने थुप्रै थुप्रै सामाजिक तथा मानवीय कार्य गर्दै आएको छ। संसार भरि नै प्रभावकारी रहेको प्रेम रावज्यूको सकारात्मक सन्देशको श्रृंखलाबद्ध विशेष कार्यक्रम पीस एजुकेशन प्रोग्राम अर्थात शान्ति शिक्षा कार्यक्रमले जेलका बन्दीहरू, सुधार गृहका हजारौं मानिसहरूको जीवनमा सकारात्मक रूपान्तरण ल्याएको छ। भविष्यमा पनि यस संस्थाले यस्ता प्रभावकारी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिरहनेछ। सारा संसारबाट आएका निमन्त्रणाहरूमा प्रेम रावज्यूले आफ्नो समय तालिका मिलाएर विश्वका धेरै देशहरूमा पुगेर एउटै सन्देश दिने गर्नुहुन्छ। मानिसको जीवन फेरि पाइँदैन, यो मौकालाई खेर जान नदिनुहोस्। शान्ति सम्भव छ, आफू भित्रको शान्तिको अनुभव गर्नुहोस् र यसमा म तपाईलाई मदत गर्न सक्छु, उहाँ भन्नुहुन्छ।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो
5: हजुर, हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
6: हजुर,
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी, लु
6: दिन त। हेलो भन्नुहोस् त।
4: हेलो हजुर,
6: हजुर,
4: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले, मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के हो के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, किन दिन्थे?
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
8: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
10: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98 5 60 11 0 99, 98 28 84 20 20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
9: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
10: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
9: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
10: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
9: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
10: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98 5 60 28 104।
9: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। सहावा इंटरनेशनल फर्टिलिटी सेंटर।
11: आयो है मासू, ताजा ताजा मासू दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर
5: गुरुकुल
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
6: खै जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: पहिला कसैले भनेन नि।
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
13: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
12: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड, साथी पत्र पत्रिका को लगी हमी समझ।
13: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 50 किलोमीटर, प्रोप्राइटर मिनराज खड़का, फोन नंबर 0165536651। समझन सही नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
14: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धेजुंगा पोखरा, संपूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ, विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ। आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, संपर्क 98162692983, 98552855। समझनुस है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
15: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
16: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
15: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
16: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
15: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
16: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
15: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
16: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
17: हैन ए बुढा, बिहान बिहान काई नलाकाउ।
18: मेरी आमै नि घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन।
17: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
19: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
20: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
21: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। पोखरामा अहिले केही समय यता विभिन्न मन्दिरहरू त हामीले सुनेका छौं, मन्दिर सहितको सभाहाल, मन्दिर पनि सामाजिक क्षेत्रमा समर्पित मन्दिर जहाँ पोखरामा स्थापना भएर अहिले सामाजिक क्षेत्रमा अत्यन्त क्रियाशील रहेको छ, यस मन्दिरको विषयमा छलफल गर्नेछौ। तपाईहरूले आज यस मन्दिरको विषयमा सुन्दै गर्दा बिल्कुल फरक पाउनुहुनेछ। पोखरा महानगरपालिका वडा नम्बर 11 रानी पौवामा अवस्थित मन मन्दिर नामक सामाजिक संस्था पनि हो यो र त्यो भित्र मन्दिर पनि रहेको छ। केही दिन अगाडि मात्रै मैले त्यस संस्थाको अवलोकन गर्ने मौका पाएकी थिए। एउटा तन मन वचन कर्म र धनले समर्पित भएर त्यस मन्दिरलाई सजाइएको छ। झट्ट हेर्दाखेरि बाहिरबाट हेर्दा एउटा घर जस्तो देखिन्छ र बाहिर लेखिएको मन मन्दिर भनेर लेखिएको देख्दा साँच्चै नै यो मन्दिर हो कि जस्तो आभास हुन्छ। भित्र जाँदाखेरि जहाँ हामी भित्र प्रवेश गर्छौ त्यहाँ जाँदाखेरि छुट्टै आनन्द प्राप्त हुन्छ, किनभने त्यहाँ केही मन्दिर केही भगवानका मूर्तिहरू राखिएका छन्, सजाइएका छन्। गौतम बुद्धदेखि लिएर विभिन्न भगवानका मूर्तिहरू सजाइएका छन् भने जीवनभरि साथ दिएकी आफ्नै श्रीमतीको तस्विर पनि त्यहाँ मूर्ति बनाएर सजाइएको छ। यस मन मन्दिर संस्थाको विषयमा आज हामी कुराकानी गर्नका लागि आज हामीसँग हुनुहुन्छ सामाजिक संस्था सामाजिक व्यक्तित्व मन मन्दिर संस्थाका संस्थापक अध्यक्ष विष्णु विक्रम जीयससँग आज हामी कुराकानी गर्दै आएका छौं। हजुरलाई यस कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: हजुर, यो संस्था चाहिँ मन मन्दिर संस्था किन स्थापना गर्नुभयो?
1: म पहिला चाहिँ मन मन्दिर मनको मन्दिर
0: हजुर
1: सबैको मन्दिर चित्तलाई विशान्त पाउने मन्दिर
0: हजुर
1: अब यो मन्दिर स्थापना गर्नुको मुख्य कारण मेरो श्रीमती धर्मपत्नी जब स्वर्गवास भयो र उहाँकै इच्छा अनुसार र मृत्यु हुनुभन्दा पहिला तपाईलाई एक्लो जीवन कटाउन साह्रो पर्छ, त्यसले गर्दाखेरि तपाईँले केही पुण्य काम गरेर मलाई भेट्न आउनुहोस्, त्यसले गर्दाखेरि तपाईँ मलाई भेट्नको लागि चाहिँ पुण्य काम गरेपछि मात्रै भेट्न आउनुपर्छ, त्यसैको खोजीमा हिँड्नुहोस् भनेको कारणले गर्दाखेरि म धेरै कुराहरू विचार गरे र म न्यूजील्याण्डमा बस्छु र म 3 वर्षसम्म कोरोनाले गर्दा आउन सकिन र त्यसपछि म आएँ र म जग्गा खोज्न सुरु गरेँ र जग्गा खोज्दा खोज्दै आफ्नै एरिया र जन्मेको ठाउँमै बनाउने मेरो उद्देश्य थियो र त्यही नै नजिकमा मैले जग्गा पाएर सुरु गरे।
0: यो संस्थाले सुरु गर्नुभयो, तपाईँलाई अन्तिम क्षणमा तपाईँको धर्मपत्नीले भनेको शब्द पुण्य काम गरेर मात्रै मलाई भेट्न आउनु
1: हजुर
0: भनेपछि होइन त्यो जीवनकालमा पुण्य काम गर्ने र अन्त्यमा श्रीमतीसँगैको मिलन गर्ने उद्देश्यले जुन संस्था खोल्नु भएको छ यो संस्थाले के काम गर्छ?
1: अब यो संस्था खास खोल्नुको उद्देश्य म धेरै नजिक सधैँ श्रीमतीसँग हुन सक्ने र धेरै विचारहरू गरेँ र धेरै कुराहरूमा म खेल्न सुरु गरेँ र मैले आखिरमा आएर म मन्दिरै बनाउँछु र मन्दिर यस्तो बनाउँछु यो चाहिँ मनको मन्दिर र मान्छेले चिन्नुपर्ने मन्दिर र मन्दिर चाहिँ कस्तो हुनुपर्छ र हामी किन मन्दिरमा जान्छौं र मन्दिर भनेको घर हो, घर जस्तै मन्दिर हुनुपर्छ भन्ने सोचले गर्दाखेरि मैले यो मन्दिर मन मन्दिर भनेर बनाए।
0: हजुर हजुर, भनेपछि यो संस्थाबाट थुप्रै सामाजिक कामहरू पनि हुन्छन्।
1: हजुर, यसमा सबैभन्दा पहिला त 5 वर्षभन्दा माथिको सबैलाई जन्मदिनको शुभकामना, इंगेजमेन्ट, विवाह, वर्तमान, गुणियो चोलो, 84 पूजा यी सबै कुराहरू हाम्रो मन्दिरमा गर्न पाइन्छ। यी सबै काम गर्ने भनेको चाहिँ निशुल्क रूपले हामीले दिन्छौ सेवा, जुन सेवा दिँदाखेरि हामीले 70 जना भन्दा मुनिलाई मात्र दिन्छौ र यो चाहिँ पहिलो नम्बर कुरो इकोनोमिक र अनि हामीले बचाउनु पर्ने हाम्रो कल्चर र कल्चरलाई बचाउँदाखेरि आफ्नै परिवारको मान्छे पनि अहिले लगभग 40-50 जना हुन्छ र ती सबैको लागि सबै कुरा गर्नुको लागि हामीले त्यो बन्दोबस्त गरिदियौं जसले गर्दाखेरि आउने व्यक्तिलाई त्यहाँ कुनै चिजको पनि खाँचो पर्दैन कुनै चिज पनि किनेर ल्याउनु पर्दैन जसले गर्दा सबै कुरा छ त्यहाँ भजनदेखि लिएर नाचगानदेखि लिएर भिडियोदेखि लिएर अनि अरू सामान पनि छ अलि बेग्लै भन्दाखेरि त्यहाँ चाहिँ मान्छेलाई चाहिने लङ लाइफ भनेको लामो जिउनको लागि हाम्रो स्वास्थ्यको सबैभन्दा ठूलो हाम्रो धन हो जुन मनुष्यको स्वास्थ्य भन्दाखेरि मन्दिरमा गएर मात्रै स्वास्थ्य पाउने होइन मन्दिरको दर्शन पनि गर्न पाइने स्वास्थ्यको लागि हामीले एरोबिक्स लेडिजहरूको लागि हामीले त्यो एरोबिक्सको साथसाथै फिजियोथेरापी र अनि मसाज चेयर यी सबै मेडिकलको पनि माइनर कुराहरू हामीले चेक गर्ने सबै सामानहरू उपलब्ध गरेका छौँ ती सबै सामानहरू हामीले चलाउन पाइन्छ
0: हजुर हजुर भनेपछि त्यहाँ जन्मदिन पनि मनाउन पाउने हुनुभयो नव विवाह गर्दै हुनुहुन्छ तपाईँहरू भने त्यहाँ विवाह पनि गर्न सकिने भयो होइन सबै व्यवस्था तपाईँहरूले मिलाउनुहुन्छ
1: हामीले यो बिल्डिङभित्र सबैभन्दा ठूलो कुरो हामीले सेफ्टी चाहिन्छ त्यो सेफ्टीको चाहिँ भरपूर्ण हामीले 90% भन्दा बढी चाहिँ हामी सेफ्टी भइहाल्छौँ र ती सबै कुराहरू पाउन सक्छ तर यसमा एउटा कुरा चाहिँ याद गर्नुपर्ने हाम्रो जीवनमा खान नहुने कुरा जस्तो मादक पदार्थ चुरोट इत्यादि कुराहरू त्यो भित्र गर्न पाइँदैन खान पाइँदैन मङ्सर जुन चाहिँ खाइन्छ तीहरू पनि खान पाइँदैन तर कुनै चिज पनि चिजहरू बनाउँदाखेरि सकेसम्म अन्तबाट नलैकन घरबाटै बनाएको अथवा त्यहीँ नै बनाएर दिएमा बेस्ट हुन्छ भनेर त्यो प्रकारले हामी गएछौँ
0: जति राम्रो पक्कै पनि तपाईँहरू यदि यो मलाई लाग्छ आर्थिक अवस्था कमजोर भएको मात्रै होइन कि सबै व्यक्तिहरूलाई समेट्नको लागि उहाँहरूले यो कार्यक्रम गरिराख्नु भएको छ अझ विशेष गरेर आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरू र त्यो सँगसँगै त्यहाँ हल पनि छ हामीले केही कार्यक्रमहरू पनि गर्न सक्छौँ त्यो हलमा र धेरै कार्यक्रमहरू भइ पनि सकेका छन् यति व्यवस्थित रूपमा उहाँले आफैले परिचय दिइसक्नुभयो न्यूजील्याण्डमा बस्दै आउनु भएको छ र एउटा त्यहाँ जाँदाखेरि एकदमै छुट्टै आनन्द प्राप्त हुन्छ एउटा मन्दिरमा गएपछि हामीलाई त्यो शान्त हुनेदेखि लिएर छुट्टै आनन्द त प्राप्त हुन्छ त्यो सँगसँगै त्यहाँको सुविधाहरू सेवाहरू हेर्दाखेरि साँच्चै नै छुट्टै आनन्द प्राप्त हुन्छ एकचोटि तपाईँहरू पनि गएर त्यहाँ भिजिट गर्न सक्नुहुन्छ त्यहाँ जाँदाखेरि कुनै शुल्क तिर्नु पर्दैन र कार्यक्रम गर्दाखेरि पनि कुनै शुल्क तिर्नु पर्दैन तर त्यहाँका नियमहरू चाहिँ पक्कै पनि पालना गर्नुपर्छ र यसरी काम गर्दाखेरि तपाईँलाई अहिले कस्तो अनुभूति भइरहेको छ
1: अब सबैभन्दा पहिला त मैले जति सोचेर आएको थिएँ त्यो सोचेको अनुसार काम गर्नु निकै गाह्रो पर्यो त्यो गाह्रो परेको खास कारण चाहिँ यहाँको कल्चर र फेसन लाई हामीले जुदाउँदाखेरि धेरै जस्तो व्यक्तिहरूले कुरा चाहिँ गर्छ तर काम गर्न चाहिँ सफलता तरिकाले काम गर्न आउनुको लागि चाहिँ अलि हिचकिचाउँछ त्यो विषयमा मलाई थाहा भएन तर एउटा इम्पोर्टेन्ट कुरा के छ त्यहाँ जरुरी भनेदेखि 13-14 वर्षभन्दा माथिका नानीहरूको लागि स्कूलमा शिक्षा पर्छ मेरोमा दीक्षा पाउँछ स्कूलमा पैसा तिर्नुपर्छ मेरोमा पैसा तिर्नु पर्दैन र अर्को एउटा फाइदाको कुरो हामी जब जन्मियौं र हामी जन्मिएपछि आफ्नो खुट्टामा कसरी उभिनु सकिन्छ हामी स्वास्थ्य कसरी रहन सकिन्छ अनि प्राय जस्तो नेपालमा अहिले एउटा ट्रेन्ड चलेको छ पढिसकेपछि विदेश जाने त विदेश किन जाने विदेश कसरी जाने र विदेशमा जाँदाखेरि हामी केमा हामी तन्दुरुस्ती हुनुपर्छ यी सबै कुराहरूको ज्ञान चाहिँ त्यहाँ पाउन सकिन्छ र यस्तो किसिमको ज्ञान पाउँदाखेरि पनि मलाई असन्तोषी लागेको चाहिँ प्राय मान्छेहरू घटना घटेपछि मात्रै आउँछ त्यो घट्नुभन्दा पहिला आयो भने मलाई सजिलो पर्थ्यो किनकि यो विषयमा म 15 वर्ष बसेँ न्यूजील्याण्ड र एनआरएनमा 6 वर्ष काम गरे म कल्चरमा गर्छु र धेरै प्राय त्यहाँ गएका नानीहरू सबैलाई मैले काम दिने र बन्दोबस्त गराउने ठाउँलाई बन्दोबस्त गर्ने र न्यूजील्याण्ड यस्तो ठाउँ हो हामी कुनै पनि कुराहरू गर्दाखेरि सहयोगको भावना मात्रै आउँछ र हामीले कुनै शुल्क पनि लिँदैनौ कुनै त्यस्तो किसिमको अप्ठ्यारो पनि पार्दैनौ र त्यो कन्डिसनमा बसेर मैले सबै बुझेको कारणले गर्दाखेरि यसलाई पनि मैले कसरी उतार्न सक्छु त नेपालमा गएर विद्यार्थीहरू जो पनि आउनु माग्छ त किन जाने कसरी जाने किन पैसा बिना पनि जान सकिन्छ त्यो वे के हो यस्तो कुरा खोज्दैन खास गरेर कि दलाल कि संस्था या कुनैसँग मिलेर मात्र जान खोज्छ जति पनि पढेकाहरू जति छन् तिनीहरू सिधा कन्ट्याक्ट गरेर जानु माग्दैन त धेरै कम मात्रामा मात्रै जान्छ त यति सजिलो छ विकासको देश भएको ठाउँमा कसैको सहारा लिन जरुरी

0: भन्ने हुन्छ, तर यहाँ केयरको नाममा केही पनि हुँदैन, नाम मात्रै केयर हुन्छ तर केयर चाहिँ हुँदैन। कसरी केयर गर्नुपर्छ बुढाबुढीलाई र कसरी केयर गरेर उसको लाइफलाई बढाउनु पर्छ र हामीले केयर गर्दाखेरि हामीले भन्छौ होइन माथिबाट आएको दिन लेखेको छ त्यो दिनमा जान्छ भन्छौ, त्यो लेख्ने काम पनि केयर गर्ने मान्छेकै हातमा हुन्छ। यदि राम्रो केयर गर्यो भने ऊ दुई दिन बढी बाँच्न सक्छ, छ महिना बढी बाँच्न सक्छ, वर्ष दिन बढी बाँच्न सक्छ। र इकोनोमिक भनेको जब ऊ राम्रो हुन्छ भने दबाई पानी गर्नु परेन, पैसामा पनि उसलाई किफायत भयो। तर यी कुराहरू लिन आउनलाई चाहिँ किन माग्दैन त्यो चाहिँ मलाई थाहा छैन, तर विशेष गरेर मैले आमा समाजहरू चार पाँचजनाहरूलाई भने तर उहाँले त्यति इन्ट्रेस्ट गर्नु हुँदैन, यहाँको पोलिसी नै यस्तो हो कि खै अब फेसन हो मैले बुझ्न सकिनँ।
1: हजुर हजुर हो, पक्कै पनि यहाँले भने जस्तै त्यो खालको सुविधा लिन पनि नखोज्ने होइन, आफूले पनि नगर्ने खालको एकदम हाम्रो कन्जर्भेटिभ माइन्ड पनि त्यो गरेको कुरालाई चाहिँ एक्सेप्ट गर्नै नखोज्ने खालको होइन। अनि त्यहाँ गरेर होइन न्युजिल्यान्डमा बस्ने त्यो एउटा सेवा सुविधा पाइरहेको व्यक्तिले यहाँ चाहिँ मेरै देशको लागि म केही गर्छु भन्ने भावना चाहिँ हुन त यही तपाईँको जीवनसाथी होइन धर्मपत्नीको मृत्युपछि यी कुराहरू आए, पहिल्यैदेखि सामाजिक क्षेत्रमा हुनुहुन्थ्यो।
0: म जब म ब्रिटिस आर्मीमा हो 20 वर्ष सर्भिस गरेर आएपछि म आर्मीमा हुँदाखेरि पनि सामाजिक सेवा गर्थेँ र म यहाँ आएर पनि सामाजिक सेवा नै गर्थेँ र मेरो काम भनेको 70% चाहिँ सामाजिक सेवा मात्रै हुन्थ्यो, मेरो 10% मात्रै म काममा आबद्ध हुन्थेँ तर मैले पुरा काम गर्थेँ। मलाई सपोर्ट चाहिँ श्रीमतीले गर्थ्यो, श्रीमतीले आफ्नै व्यवसाय गर्थ्यो। मेरो काम भनेको नानीहरूको लागि कसरी उच्च शिक्षा गराउने र अनि मैले सेवा गर्दाखेरि के मलाई फाइदा हुन्छ भने मैले सबैसँग चिन्न सकिन्छ र चिन्नु सबैभन्दा ठूलो कुरो। र मेरो अभियान जब यो कोरोनाले गर्दाखेरि मेरो अभियान चाहिँ म बाँच्छु अनि म अरूलाई बचाउँछु, त मैले बाँचेन भने मैले अरूलाई कसरी बचाउने, एउटा इभेन्ट त्यो छ मेरो। अर्को चाहिँ म आफूले आफूलाई चिन्न कोसिस गर्नुपर्छ अनि मात्र अरूले मलाई चिन्छ। तर म मतलबको लागि र पैसाको लागि गर्दिनँ किनभने मलाई दुवै तर्फबाट मेरो जति पनि गर्नुपर्ने र नानीहरूलाई उच्च शिक्षा दिएर उनीहरू आफ्नो ठाउँमा सम्पूर्ण रूपमा छन् र मेरो जति पनि आउने सोचहरू छन् त्योहरू भगवान्ले मलाई त्यतिकै दिइराखेको छ भने पनि हुन्छ, पेन्सन जुन भनौँ न र मलाई सफिसियन्ट छ र श्रीमतीले छोडेर गएकोले पनि यो जुन संस्थालाई मलाई गर्नुलाई धेरै सजिलो पर्यो।
1: हजुर हजुर, अहिले तपाईँले सोचे अनुसारको कामहरू भएको छ?
0: सोचेको अनुसार काम भएको थिएन 6 महिना पहिला, 1 वर्ष पहिला, अनि अहिले धन्दा 1 वर्ष भयो जब मैले रविन्द्र बाबु माकाजुले उहाँ आउनुभयो र उहाँले मेरो ब्रिजको काम गर्नुभयो, किनभने म 40 वर्ष त म बाहिर भएँ त धेरैलाई चिन्न सक्दिनँ र यी संस्थाको पनि व्यवहार पनि मलाई थाहा भएन, त्यसले गर्दाखेरि पनि मेरोमा आउने कम थियो। जब रविन्द्र बाबुसँग भयो र प्रत्येक प्रोग्राम चलाउँदाखेरि जम्मै प्रोग्रामको अभिभार चाहिँ उहाँले दिँदाखेरि मलाई धेरै सजिलो भयो।
1: हजुर हजुर, भनेपछि अहिले थुप्रै कार्यक्रमहरू पनि भइरहेको छ,
0: अहिले झन्डै 1 वर्षभित्रमा 17-18 कार्यक्रम भयो र उच्च व्यक्तिहरू र एकदमै काम लाग्ने व्यक्तिहरू आएर उहाँले प्रवचन गर्ने, भजन गर्ने र यो बर्थडे पनि मनाइयो, जन्मको शुभकामना पनि मनाइयो, तर विवाह र व्रत पनि चाहिँ आएको छैन। तर यी हेरेको चाहिँ हामीले धनी होस् या गरिब होस् हाम्रो कल्चर बचाउनु पर्छ र यहाँ पैसाको कुरा हुँदैन, हाम्रो कल्चर र अनि हामी स्वावलम्बी कसरी बन्ने र कसरी उभिने र कसरी पैसा जोगाउने भन्नेको तरिका पनि हामीले त्यहाँ सिक्न पाइन्छ र आफ्नो जीवनमा पर्ने कुराहरूमा जब मान्छेलाई धेरै अपुग भएपछि डिप्रेसन हुन्छ, त्यो डिप्रेसनलाई पार गर्ने ठाउँ पनि मेरो त्यो पनि एउटा वे बनाएको छु। जुन बेलामा कोरोना लाग्यो धेरै साथीहरू धेरै आफूले चिन्ने मित्रहरू जानुभयो, अब गइसकेपछि त भेट्न सकिँदैन, तर अब यी भएकाहरूलाई पनि अब हामीले हाम्रो जीवनको चक्र के हो त हामी कसरी बस्नुपर्छ त भनेर धेरै जस्तो एक्लो भएको केटा मान्छे या केटी मान्छे उहाँहरूको लागि धेरै उपयुक्त चिज छ, तर उहाँहरू चाहिँ आउनु माग्नु हुँदैन, त्यो मलाई पनि थाहा छैन किन आउनु माग्नुहुन्न।
1: हजुर हजुर, पक्कै पनि अब बिस्तारै आउनुहुन्छ होला, भर्खर प्रयास गर्दैछौ, अब हामी मार्फत पनि विभिन्न व्यक्तित्वहरूसँग त्यो सम्पर्क हुने नै छ होइन। अहिले तपाईँको अहिले गरिरहेका कामहरू अहिले द्रुत गतिमा पनि बढेका छन्, भावी योजना यसो गर्न

0: मेरो योजना धेरै छन् तर म धेरै योजना एकैचोटि गर्दाखेरि त्यो सफलता हुन पनि साह्रो पर्छ तर अहिले चाहिँ मेरो योजना भनेको जति पनि आमा बाबा नभएका टुराहरूको लागि केही संरक्षण गर्न सक्ने मेरो योजना छ र अर्को चाहिँ जति पनि के अरे यङ एजको मान्छेहरू छन् उनीहरूलाई केही कुराहरू तालिम सिकाउने र सिक्न माग्यो भने सिक्ने र उहाँहरूले तालिम दिने र सम्पूर्ण खर्च चाहिँ म आफूले बिहोर्ने तर उहाँहरूले सिकाउने र सिक्न आउने मानिसहरू भयो भने म त्यसमा चाहिँ अहिले अलिकति समर्पित भइरहेछु।
1: कति राम्रो हजुर। भनेपछि यङ एजको व्यक्तिहरू केही सिक्न चाहनुहुन्छ भने सहयोग गर्नुहुन्छ तपाईँहरूले। हजुर, अघि एउटा शब्द निकाल्नु भएको थियो कि आफ्नो संस्कार र संस्कृति यति महत्वपूर्ण हो त्यसलाई चाहिँ बचाइराख्नुपर्छ भन्नुभएको थियो। अहिले पछिल्लो समय हामी नेपाली कस्ता भयौँ भने हुन त पूर्वीय दर्शनबाट प्रेरित भएका हामी तर बिस्तारै पश्चिमा संस्कृति चाहिँ हामीसँग हावी हुँदै आइरहेको छ। तपाईँ आफै पनि बाहिर बस्नुभयो, न्युजिल्यान्डमा बस्दै आउनु भएको छ, होइन? त्यो संस्कृति भन्ने कुरा यति महत्वपूर्ण रहेछ भन्ने कुराको ओतप्रोतले तपाईँले यहाँ हाम्रो संस्कार बचाउने अभियानमा हुनुहुन्छ किन हामी नेपाली बाहिर गएपछि त्यो संस्कृति बिर्सिहाल्छौँ?
0: अब यसमा यस्तो छ, मेरो आफ्नो धारणा चाहिँ त्यो सबैले आफ्नो आफ्नो विचार र आफ्नो आफ्नो तरिका चाहिँ हुन्छ तर मैले देख्दाखेरि चाहिँ म अहिले न्युजिल्यान्डमा कल्चरमा छु। म 16 देशसँग मैले कल्चरको काम गर्छु फ्रीमा र मैले सबै देशका मान्छेसँग कुरा गर्दा भेट्दा र चालचलन सबै हेर्दा उहाँहरूको गर्ने तरिका, उहाँले देखाउने तरिका र उहाँले दिने भोलन्टियरको कुराहरू र नेपाल र बाहिर आकाश र जमिनको फरक छ। तपाईँ हेर्नुभयो कि कल्चर भनेको बाहिर, अब अहिले चाहिँ अब अस्ट्रेलिया र न्युजिल्यान्डको भनौँ, बरु न्युजिल्यान्डमा चाहिँ त्यस्तो फेसन छैन, त्यस्तो प्रकारको ढाँचाहरू छैन, त उनीहरूको जुन ठाउँमा जुन बेलामा समय गर्नुपर्छ त्यो समयलाई र त्यो ठाउँमा मात्र हुन्छ। तर नेपालमा मैले देख्छु 14 अञ्चल 75 जिल्लामै त्यही प्रकारको छ। अहिले गाउँ सहर भन्ने राजधानी भन्ने केही छैन, यहाँको कल्चर चाहिँ अलिकति एडभान्स भनेको बिग्रिने खालको, नचाहिँदो नहुने खालको देखे, तर बाहिर त्यस्तो छैन। तपाईँले जति सोध्नुभयो त्यति बाहिर छैन, हेर्दा र गर्दाखेरि मात्रै हो, तर वास्तवमा त्यहाँ जुन जुन कल्चरहरू गर्छन् उनीहरू एकदमै सबै जातका मान्छेहरू सबै आफ्नो आफ्नो कल्चरमा जुन स्थित छन् एक अर्काको कल्चरलाई मान्यता दिनेहरू छन्। अब त्यसले गर्दाखेरि त्यहाँ विकृति भनेको चाहिँ देखिँदैन। अब त्यो 100 दुई तिनजना भनेको बेग्लै हो, तर सामाजिक रूपमा मैले हेर्ने हो भनेदेखि चाहिँ बरु जति त्यहाँ राम्रो देख्छु त्योभन्दा 50% नराम्रो म नेपालमै देख्छु।
1: हजुर हजुर,
0: मेरो अनुभवमा, किनभने म धेरै देशका मान्छेसँग काम गरेँ। मैले अब भनौँ न अब मलेसिया, सिङ्गापुर, हङकङ, बोर्नियो, अब अस्ट्रेलिया, जम्मै ठाउँ धेरै कन्ट्रीहरूमा म घुमेँ, जम्मै गएँ, तर सबै कुरा हेर्दाखेरि तर उहाँहरूको कल्चरमा चाहिँ एकदमै अधिक छ, तर हाम्रो कल्चर चाहिँ अलिक देखावटी धेरै छ। तर अहिले तपाईँलाई अघि मैले भने नि यहाँ हामीलाई सिङ्गल मान्छेलाई जिउन एकदमै साह्रो छ, उहाँहरू नै मिलेर आएको भए उहाँहरूको जीवन सरल तरिकाले हुन्छ। जब एउटा भेट्ने ठाउँ र एउटा आफ्नो स्वास्थ्यको लागि चेक गर्ने प्रत्येक कुरा भयो भने त, दुःख बिमार भएन भने त घरको परिवार पनि खुसी हुन्छ नि, तर त्यो पत्तै हेर्दैन। तर मैले देख्दाखेरि यहाँ धेरै धनी रहेछन्, हस्पिटल जाने, पैसा तिरे भने म ठुलो मान्छे हो जस्तो गर्ने, तर इकोनोमिक भनेको मैले हेर्दाखेरि 80% छैन।
1: हजुर हजुर,
0: अनि जसले इकोनोमी गर्न खोज्छ उसलाई फेरि बेगबायर गर्न सुरु गर्छ, त्यो यो फेसन चाहिँ नराम्रो हो मेरो लागि। मैले सम्पूर्ण भएर सबै कुरा त्यहीँ पाएर जम्मै गर्दाखेरि पनि म यहाँ आएर मैले जस्तो अब एनआरएनको लिएँ अनि मैले उहाँको पासपोर्ट लिएँ, म यहाँ लड्न आएको कि नेपालीले पनि यो एकचोटिको नेपाली सधैँ हुनुपर्छ, नागरिकता पाउनुपर्छ, हामी किन भिसा तिर्ने भनेर यसपालि चाहिँ म उहाँको लिएर आएर लडेर बल्ल 1 वर्षपछि अहिले बल्ल पैसा तिर्न नपर्ने भयो, अब सुरु हुँदैछ। त्यसले गर्दाखेरि नेपालमा मैले यत्रो लगानी गर्दैछु तर कुनै पनि व्यक्तिले यत्रो लगानी गरे यस्तो आयो भन्दैन, के भन्छ त ब्याग बाइटमा भने कहाँबाट पैसा उठायो, के गर्यो, अथवा युएनडिपी आइज्यो, कहाँबाट ल्यायो, गर्यो भन्ने खालि नेगेटिभ सोच्ने धेरै छन्। तर अहिले त धेरै मान्छेहरू उहाँबाट यहाँ लगानी गर्नु माग्छ, तर यो नेगेटिभ सोचले गर्दाखेरि तर्सिन्छ। नगर्द सच्चा र इमानदारी हो भन्ने कुन हेर्ने हो भने तपाई मेरो मन्दिरमा आउनुहोस् र तपाईँको घर मेरो मन मन्दिरको जस्तो बनाउनुहोस्। यो मेरो होइन, यो सबै तपाईँहरूको पनि हो, मन मन्दिर सबैको मन्दिर, किनभने तपाईँको मन तपाईँसँग छ नि, तर तपाईँको मन मसँग पनि छ नि, मेरो मन तपाईँसँग पनि छ। मन्दिर भनेको मन हो, त्यो मनलाई नै मन्दिर बनाउने ठाउँ चाहिँ मैले सुरु गरेँ। अब यसको प्रशंसा गर्नुभन्दा तपाईँहरूबाट नै सहयोगको आश्वासन चाहन्छु, म चाहन्छु।
1: हजुर, जस्तै यो के मन मन्दिर भन्ने जुन छ नि, सबैको मनै मनको मन्दिर, सबै मनलाई जोड्ने मन्दिर रहेछ है, यसरी बुझ्नु,
0: यसरी यो चाहिँ किनभने मेरो श्रीमती चाहिँ धेरै मतलब सोध्ने विचार गर्ने र त्यस्तो प्रकारको र आफ्नो खुट्टामा उभिनुपर्छ लेडिजहरू भन्ने यी विभिन्न तरिकाको उसमा आउने र उसको सबै कुरा ब्याकग्राउन्ड र अनि सपना देख्दाखेरि पनि उसको हिसाबमा मैले हिँडेँ भने मलाई त्यति फरक पर्दैन।
1: हजुर हजुर,
0: त्यसले गर्दा मैले मन मन्दिर नाम राख्नुलाई मैले धेरै मन्दिरहरू छ नेपालमा के मन्दिर बनाउने त भनेर सोचे, तर लास्टमा आएर मैले चाहिँ म बाँच्छु अनि म अरूलाई बचाउँछु। म बाँचेको मतलब मेरो मनले भन्यो अनि मैले बल्ल अरूलाई बचाउन सक्छु भनेपछि त्यसलाई बचाउनु भनेको मन्दिर भयो भनेको यो सोचले मैले बनाएको।
1: कति राम्रो। अनि अघि अर्को शब्द पनि प्रयोग गर्नुभएको थियो हजुरले, स्वावलम्ब, स्वावलम्बी हुनुपर्छ भन्ने होइन। अहिले पछिल्लो समयमा हामी आफै स्वावलम्बी हुनुभन्दा नि विदेशको देखासेखी गर्छौ, बाह्र पास गर्ने बित्तिकै हामी विदेशिएका छौ। त्यो तपाईँ त विदेश बस्नुभयो, त्यहाँका नागरिकहरू कति स्वावलम्बी हुन्छन्, देश बनाउने भनेको प्रत्येक व्यक्तिको योगदानले हो नि त, त्यो खालको योगदान हामीले देशमा चाहिँ किन गर्न नसकेको होला?
0: पहिलो नम्बर कुरो थाई सरकार भएन, दोस्रो नम्बर कुरो जति पनि यहाँ गर्नेहरूलाई दोष दिए जस्तो हुन्छ, तर यहाँ सबैभन्दा नम्बर एक कुरा चाहिँ टाइमको भ्यालु छैन। जस्तै टाइमको भ्यालु बुझ्दैन त्यसले कहिले विकास गर्न सक्दैन। यो एउटा नम्बर एक कुरा, कुनै पनि विद्यार्थी हो, पढेको होस् अथवा टिचर होस्, युनिभर्सिटीको लेक्चर होस्, टाइम इज मोस्ट इम्पोर्टेन्ट। किनभने टाइम कसैले पनि घटाउनु या बढाउन सक्दैन, आफ्नो टाइम आएपछि जानै पर्छ। तपाईँ जतिसुकै पैसा भए पनि, तपाईँ जतिसुकै विद्वान भए पनि, धनी भए पनि, तर यो टाइम यति जरुरी छ, तर यहाँ टाइमको मतलब छैन। त्यसले गर्दा एक त टाइम, अब दोस्रो आयो विश्वास। यहाँ विश्वास भनेको अर्कोसँग कोहीसँग पनि छैन। हेर्नुहोस् है, हेर्ने हो भने 95% विश्वास छैन सबैलाई त भन्दिनँ। अनि खास गर्ने काम भनेको यो स्कूलबाट सुरु हुनुपर्छ। जस्तो तपाईँले अघि सोधिहाल्नु भयो, त्यहाँ 16 वर्ष पुगेपछि उसले काम गर्न सिक्नै पर्छ, काम गर्नै पर्छ, स्कूल पनि पढ्नुपर्छ, काम कसरी गर्ने भनेर सिक्नुपर्छ। 18 वर्षसम्म उसले कामको भ्यालु बुझ्छ र अनि मैले पैसा पाउनु रहेछ, यति गाह्रो हुँदो रहेछ, दादी मम्मीलाई यति साह्रो पर्दो रहेछ, ब्याङ्कमा एकाउन्ट जम्मा गर्दाखेरि गभर्मेन्टले यो फेसिलिटी दिँदो रहेछ भन्ने कुरा उसले 18 वर्षभित्रमै बुझ्छ। र 18 वर्ष पुगेपछि ऊ आफ्नो खुट्टामा उभिनुपर्छ, ऊ बाबा आमा कसैसँग हेल्प माग्नु पर्दैन। त्यो प्रकारको नियम त्यहाँ कानून भएको कारणले गर्दाखेरि पनि एडभान्स अरू देशहरूभन्दा धेरै अगाडि सरेको कारण पनि मलाई त्यही जस्तो लाग्छ।
1: हजुर हजुर, हामी कहाँ त्यो अभाव छ,
0: त्यो छँदै छैन भने पनि हुन्छ। जस्तो मैले आज 10 बजे तपाईँ आउनुहुन्छ भने म पर्खिन्छु, 12 बज्छ, 1 बज्छ, 4 बजेपछि म भोलि मात्रै आउँछु भन्छ, त्यो दिनभरि त म तपाईँलाई पर्खे नि, त्यसको कष्ट तपाईँले तिर्नु भएन नि। हो, यो भनेको टाइम, टाइम इज मोस्ट इम्पोर्टेन्ट। जबसम्म टाइम बुझ्दैन तबसम्म विकास गर्न सक्दैन। यो मन मन्दिरको काम पनि टाइम
1: टाइममै गर्ने,
0: टाइममा गर्ने। र मेरोमा एउटा छुट्टै छ, मन्दिरमा सिर्फ हामीहरूले परिवार र आफन्तहरूको काम गर्दाखेरि कुनै पनि हामीले धर्मको विषयमा, जातीयको विषयमा, राजनीतिको विषयमा केही कुरा गर्न पाइँदैन। सिर्फ त्यहाँ के कामको लागि आउनुभएछ त्यही काम गर्ने र आफूलाई के चाहियो त्यो कुरा हामीले पुर्याउने कोसिस गर्छौँ। अरू कुरा गफ गर्ने यताउता भन्ने कुरा चाहिँ त्योभित्र हुँदैन, किन हाम्रो टाइम एकदम लिमिट, हामी 1 घण्टादेखि म्याक्सिमम भनेको 2 घण्टासम्म हामी टाइम दिन्छौँ। त्यतिभित्रमा हाम्रो प्रोग्राम सक्नुपर्छ, त्यसभित्रमा म्यानेज गर्नुपर्छ। र टाइम, र मैले अघि तपाईँलाई भने टाइम इज मोस्ट इम्पोर्टेन्ट।
1: हजुर हजुर, पक्कै पनि टाइम हामी कहाँ, यो चाहिँ हजुरले भने जस्तै एकदमै टाइममा शुरू नहुने अनि कसैलाई पर्खिराख्नु पर्ने आठ बजे आउँछु भने नौ दस एघार उस्तै पर्यो ऊ म त भ्याइन नि तपाईँले फेरि पछि फोन गर्नु भएन भन्ने होइन यो खालको परिपाटीको चाहिँ अन्त्य हुनुपर्छ. अर्को कुरा म आफै त्यो अवलोकन गर्दाखेरि त्यो बंगला स्टाइलको घर होइन एकदमै खर्चिलो पनि छ त्यहाँभित्र त्यस्तै सुविधा सम्पन्न तरिकाले त्यो सभा हालदेखि लिएर मन्दिर स्थापना गर्नुभएको छ त्यो सँगसँगै एउटा चिया पानी खाने व्यवस्था पनि त्यही मिलाउनु भएको छ. यो त धेरै खर्चिलो भयो त्यो आफ्नै स्रोतबाट तपाईँले गर्नुभएको छ.
0: अब तपाईँले यो कुरा सोध्नुभयो त्यसैको लागि पनि मैले भनेको थिएँ कि विद्यार्थीहरू र आमाहरूको विषयमा कुरा गरेँ त हाउ टु साइक्लिङ द हाउ टु युज मनी पैसा कमाएर हुँदैन पैसालाई चलाउन जान्नुपर्छ एक नम्बर. जब पैसा चलाउन जान्नुभयो भने तपाईँले धेरै काम गर्न सक्नुहुन्छ. तपाईँले पैसा भएर तपाईँलाई चलाउन जानेन भनेदेखि तपाईँलाई कहिले पनि पुग्दैन. र मसँग भएको पैसा र मैले कुनै बजेट गरेको पैसा र यी पैसाले म यति गर्न सक्छु यो गर्छु भनेर मैले सबै हिसाब गर्छु र ती पैसामा मैले आएको पैसालाई मैले त्यसैलाई नै बाँडेर कुन प्रोग्राममा कति खर्च गर्ने कुनमा के खर्च गर्ने भनेर म त्यसरी डिभाइड गर्छु र कसै कसैले मन्दिरमा ल्याएर चलाएको पैसा हुन्छ ती पैसाहरूलाई चाहिँ क्यान्सर सोसाइटी र यो साह्रो अप्ठ्यारो परेकोलाई र भव्य तव्य परेकोलाई हामीले त्यो पैसा दिन्छौं र मलाई कुनै पनि मन्दिरमा चलाउनुको लागि र त्यहाँ खर्च गर्नुको लागि चाहिँ मैले अरूसँग सहयोग माग्नु पर्दैन. अहिलेसम्म अहिले हाम्रो भनाइ छ भगवान्ले हेर्छ भगवान्ले पुर्याउँछ भगवान हामी नै हो हाम्रो मन हो. जस्तो म फाइभ स्टार होटलमा जान्छु म गाडीमा यसरी हिँड्छु यो गर्छु भन्यो भने मेरो खर्च धेरै भयो नचाहिने कुरामा म खर्च कट गर्छु र चाहिने भनेको चाहिँ तपाईँहरूलाई योगदान दिने मेरो अहिले मेन भनेको यहाँ चाहिँ कसैलाई हेल्प गर्ने भनेको पैसाको बाँकी हुन्छ हेल्प भनेको सहयोग हो सहयोग भनेको सबैलाई
1: चाहिन्छ
0: तर त्यो चाहिँ विचार गर्दैन त्यसले गर्दा म कल्चर हो म आफूले नै यहाँ एक्लैले आफूले सक्दो गर्छु. तपाईँले देख्नुभयो त्यो बिल्डिङ पनि म आफै बनाएँ कुनै इन्जिनियर लगाइन त्यो पास गर्नुको लागि मात्रै भयो र प्रत्येक कुरा म आफैले गरेँ कुनै पनि मान्छेलाई ल्याएर यसो गर्थ्यो उसो गर्थ्यो भनिनँ. अब त्यो मेरो त्यो पैसा सबै सेभ भयो भनौँ अब मैले गर्ने कुरा मलाई अब एक महिना मेरो दुई लाख रुपियाँ सेभ भयो भने त मैले तीन महिना चलाउन पाएँ छ महिना चलाउन पाएँ
1: नि
0: हो म चाहिँ त्यो कसरी चलाउने पैसा चलाउन सकिन्छ भन्नेमा जान्छु. तर यहाँकोहरूलाई अहिले मैले विचार गर्दाखेरि त्यो पट्टै पत्दैन त्यो तपाईँलाई थाहा भएको कुरा पत्दैन
1: एकदम.
0: त्यसले गर्दाखेरि कसरी पैसा चलाउने भन्ने पनि जान्नुपर्छ
1: पैसा कसरी जोगाउने कसरी चलाउने र कसरी कमाउने.
0: कमाउनु भनेको कति गाह्रो छ तर सिद्धाउनु भन्दा सजिलो छ तर कसरी साइक्लिङ गर्ने पैसालाई भन्ने कुरा एकदमै इम्पोर्टेन्ट छ र तपाईँले बचेको पैसा र बच्यो भने जस्तो तपाईँले अब कुनै माछा मासु खानु भएन रक्सी खानु भएन चुरोट खानु भएन बेकारको खर्च गर्नु भएन भने तपाईँको पैसा बच्यो अनि तपाईँ विवाहमा अथवा वर्तमान गर्दा या कुनै पनि गर्दा जस्तो अब तिजमा पनि पहिला देखेको र अहिलेमा आकाश र जमिनको फरक छ भनेको त्यो सबै वाहियात हो. तर तपाईँ कल्चर गर्नुहोस् तपाईँको परिवारभित्र आफन्तमा लिमिटमा गर्नुहोस् तपाईँको पैसा बच्यो तपाईँ किन कसलाई देखाउनुहुन्छ र तपाईँले जाने बेलामा लिएर पनि जानुहुन्न छोडेर जानुहुन्छ त्यो छोडेको पैसालाई तपाईँ ठिक तरिकाले युटिलाइज गरेर अरूले पनि त्यो काम गर्यो भने त तपाईँको भविष्य त भगवान् त तपाईँ र हामी नै भन्यौँ
1: नि
0: र मैले भगवान् देखाउने पनि काम गर्छु. जस्तो फर एक्जाम्पल कसैको नानी रुखबाट खस्न लायो भिरबाट खस्न लायो त सबैले राम्रो मात्रै भन्छ नि तर उसलाई जोगाउन जाँदैन कोही व्यक्ति गएर उसले आफ्नो मतलब आफ्नो सेफ्टीबाट उसलाई बचायो भनेदेखि सबैले ओहो ऊ त भगवान बनेर आएछ ल उसलाई बचाइदियो धन्दै ऊ भगवान हो भन्छ. आखिरमा को रहेछ भगवान भने त हाम्रो मनै रहेछ नि त ऊ मनैले गर्दाखेरि उसलाई बचायो आज सबैले भगवान भने यो सिम्पल एउटा इक्जाम्पल. यसले गर्दाखेरि मैले नानीहरूलाई पनि धेरै मसँग सिङ्गापुरमा बस्नेछेल मैले दस वर्ष बस्दाखेरि मैले आउट नलेज धेरै कुराहरू सिकेँ त्यहाँ र मेरो श्रीमतीले गर्दाखेरि त्योभन्दा बढी चाहिँ मेडिकल साइन्समा सिकेँ र यसले गर्दाखेरि त्यो सबै कुरा गुणहरू मैले जुन आफूले भोकेँ त्यो कुरा म सेयर गर्न माग्छु तर सेयर गर्नु पाउँदिन. जब तपाईँ नै आउनुहुन्न भने मैले कसरी सेयर गर्ने. तर सबैभन्दा ठुलो त अनुभव हो. शिक्षा भनेको स्कुलमा हो दीक्षा भनेको संसारभरि चाहिने कुरा हो. हेर्नुहोस् जब मैले कतिलाई इन्टरभ्यू लिन्छु त्यहाँ बाह्र पास गरेँ बाबु त्यो पढ त भनेको मलाई नेपाली आउँदैन भन्छ तर उसको त के अरे आउट नलेज छैन म नेपाली हो म नेपाली पढ्नुपर्छ स्कुलमा पढाएन सिकेन तर मेरो आफ्नै तरिकाले जान्नु पर्यो नि
1: कति राम्रो
0: अब उसले बाहिर गएर के गर्न सक्छ त कफी बनाऊ त चिया बनाऊ त मलाई आउँदैन भन्छ छोरी मान्छे तिमी बाहिर गएर सधैँ अरूले चिया बनाएर ल्याउँछ त अनि तिमी धनी भएर गएको त होइन तिमी शिक्षा हासिल मात्रै गर्न गएको होइन तिमीले त्यहाँको कल्चर त्यहाँको इकोनोमिक त्यहाँको एडभान्स सिक्न जाने हो नि त्यसले गर्दा तिमीले बेसिक चाहिँ यहीँ लिनुपर्छ तर त्यो पट्टै हुँदैन धेरै कम अहिलेसम्म कति पनि पाँच सातजना मात्रै आयो होला त्यो रिलेटिभले गर्दाखेरि यो म चाहिँ अहिले अलिकति तावा संस्थासँग आबद्ध भएको कारणले गर्दाखेरि उहाँको संस्था र हाम्रो हिन्दू समाजको र गौतम बुद्धको र उहाँले गर्ने तरिका एकदमै सिम्पल राम्रो सजिलो हाम्रो ढाँचा धेरै कुरा गुरुलाई धेरै मान्ने मतलब धेरै गर्ने र मैले टिका लगाएपछि म स्वर्ग गएँ जस्तो गर्ने तर पहिला सबै त भगवान त मेरो मनमा छ मैले मनलाई भगवान बनाएँ भने त सबै नै भगवान हुने तर कल्चर इज मोस्ट इम्पोर्टेन्ट तर हामी कल्चर भन्छौँ तर हामी कल्चरबाट चाहिँ धेरै बाहिर गएका छौँ र यसलाई ल्याउनको लागि मैले धेरै गाह्रो भएको कारण नै त्यही हो कि तपाईँले अघि सोध्नु भए जस्तो कति कस्तो लाग्छ भनेर भन्नुहुन्छ सबै आउँछ कुरा गर्छ म पर्सि आउँछु यहाँ यताउता भन्छ तर उहाँको सम्पर्क हुँदैन तपाईँले राम्रो छ यताउता भन्नुहुन्छ तर त्यसलाई नियमित रूपले चाहिँ उहाँले गरेको अनुसार हामीले केही सहयोग मलाई सहयोग भनेको तपाईँ आइदिनु तपाईँ आएर मैले गरेको काममा तपाईँ सन्तोषी छैन भने मैले के गर्दा हुन्छ म त्यतातिर जाने हो अनि पो म अगाडि सर्न सक्छु त आफ्नो विचार त त्यस्तो छ अब यो कुरा धेरै हुन्छ
1: होइन एकदमै राम्रो कुरा यो अहिले व्यवहारिक कुरा पनि हो यस्तो आवश्यक पनि छ एउटा व्यक्तिले आफ्नो जीवनकालमा तपाईँ नेपाली नै हुनुहुन्छ होइन सङ्घर्ष गरेर भनौँ न सङ्घर्ष नगरी त यत्तिकै त्यहाँसम्म पुग्नु भएको छैन तपाईँ पनि होइन ब्रिटिस आर्मीदेखि लिएर अहिले नेदरल्यान्डमा बस्नुहुन्छ त्यहाँको सरकारले तपाईँलाई सम्मान पनि गरेको थुप्रै छ त्यो सम्मान हुन लायक कसरी हुनुभयो त यत्तिकै त होइन हाम्रो जस्तो देशमा हामी कहाँ पो भन्सुनले सम्मान हुन्छ विदेशमा त काम हेरेर सम्मान गरिन्छ त्यस कारणले उहाँको जीवन आफैमा एउटा नयाँ पुस्ताहरूको लागि सिकाइ पनि हुन सक्छ एकचोटि हामी मन मन्दिरमा जाउँ उहाँलाई भेटौँ उहाँको कुरा सुनेर पनि एकदमै आनन्द आउँछ केही गर्छु भन्ने व्यक्तिहरूलाई उहाँले बोलीले मात्रै होइन तन मन वचन कर्म र केही सहयोगले पनि उहाँले साथ दिनुहुन्छ तर केही गर्न पर्यो मुखले होइन कि व्यवहारले गरेर चाहिँ देखाउन पर्यो यस्तो खालको व्यक्तित्व हामीले आज हाम्रो समुदायमा हामी नजिकै पाएका छौं थोरै बताइदिनु न तपाईँले भनौँ न त्यो देख्नु भएको छ नि सिस्टममा चलेका देशहरूमा बस्नु अब आर्मीमा त झन् एउटा हुन्छ नि टाइम टु टाइम होइन ब्रिटिस आर्मीको त छुट्टै खालको एउटा चेन अफ कमान्ड हुन्छ के त्यस्तोमा बसेर काम गरिसक्नु भएको व्यक्तित्व यहाँ काम गर्ने क्रममा पनि तपाईँले आफैले काम गर्दाखेरि त्यो टाइममा नहुने अनि एकदम भोलि आउनुहोस् पर्सि आउनुहोस् भन्ने यसले दिक्क लाग्छ कि लाग्छ
0: यसले त तपाईँले अहिले सोधेको अनुसार मैले कतिचोटि मेरो निवेदनहरू यताउता च्यातेर अब यो देशमै आउनु भन्ने जस्तो भयो अनि मेरो नानीहरू कहाँ नेपालमा जाने नजाने समय हुन्न भयो भनेर पनि भन्नुभयो तर यी सबै कुराहरू जुन छ नि डिप्रेसन हुने भनेको त्यही प्रकारले तर मेरो मन बलियो कसरी भयो भने म केही न केही गरेर छोड्छु म जानुभन्दा पहिला के गर्छु भनेर म अहिलेसम्म सहेर खपेर बसेका छु हेर्नुहोस् यो त्यति सिम्पल छैन मलाई नायरता निकाल्नु यो धेरै कलमहरू छ त्यहाँ र यी सबै कुराहरू चाहिँ प्रत्येक चिजमा अब तपाईँलाई एक्जाम्पल भनौँ अहिलेसम्म कुनै पनि व्यक्तिले मन मन्दिरको मान्छेले कसरी बनाए के गर्यो र उहाँलाई के रहेछ त भन्न आउँदैन त कुनै पनि अफिसको मान्छे पनि आएको पनि छैन आउँदैन पनि उहाँलाई किन आउँदैन त्यो मलाई पनि थाहा छैन तर सहयोग चाहिँ सबै बाहिरबाट माग्छ बाहिरबाट गर्छ जस्तो हामीले उहाँ जति पनि क्यान्सर सोसाइटी क्यान्सर भएकोलाई हामीले कति मद्दत गर्छौँ हाम्रो नेपालीहरू मृत्यु हुन्छ बच्चा जन्मिन्छ मृत्यु हुन्छ यी सबै गर्छौँ नि तर यहाँ हामीले केही कुरा गर्दाखेरि के गर्यो भनेदेखि चाहिँ देखायो भन्ने अथवा कुनैसँग सम्बन्ध अहिलेसम्म कुनै पनि आएको छैन तर मैले तकमा थाप्नु र इज्जत पाउनुको लागि गरेको होइन तर गरेको कामलाई मानिसले सहयोग गरेर अझ पनि मान्छे यस्तो गर्नुपर्छ है यस्तो गर्नुभएको छ भन्न पनि आउँदैन र अरू कुराहरू चाहिँ यो डिफिकल्ट कुरा छ नि कृषि प्रधान देश हो बाहिर हेर्दाखेरि बेसरी गरिब हो केही नगर्ने भनेर हाम्रै मान्छेले भन्छन् तर हामी जतिको धनी अरू देश छैन हामीले चिन्न सकेका छैन मलाई एउटा गोराले भन्थ्यो विष्णु तिमी यति धनी देशबाट तिमी यहाँ आयो, तिमीलाई कस्तो लाग्छ भन्यो, मलाई त यहाँ मेरो देशमा मेरो त्यसै राम्रो छ, जन्मेको ठाउँ, म एक दिन मै जान्छु, तर म अहिले विदेशमा आएर मैले के सिक्दैछु, मैले मलाई इन्जोय गर्दैछु तिम्रो देशमा भन्दाखेरि, है तिम्रो देशमा म 3 महिना बसेँ, तिमीहरू त बेसी धनी देखेँ, तिमीहरूको मान्छेहरू जम्मै सुनको थालमा मागेर खान्छ भन्छ। अनि मैले सोचे उसले भनेको कुरो जुन सरको छ, किनभने कुनै पनि व्यक्तिहरू यहाँ काम गरेर खाँदैन, त्यतिकै खान पाइन्छ। सबैभन्दा गल्ती आमा बाउको मैले देख्छु, म पनि आमा बाउ बाजे भएँ नि, तर पढ काम चाहिँ सिकाउँदैन, काम गर भन्दैन, एकदम कम काम गरे पनि सानो मान्छे हुन्छ। अनि उसले भनेको मतलब के छ भनेदेखि, तपाईँको स्विजरल्यान्ड अब सबै विकास भएको जम्मै टुरिज्मले हो, जस्तो मैले हजारौं टुरिज्म ल्याउन सक्छु, आजसम्म टुरिज्मको मान्छेसँग भेट्यो भने झगडा कल हुन्छ, तपाईँले के गर्नु, उसले त पैसा प्रसाद त पाएको छ नि, त्यही भिसाको विषयमा, आज 3 तला जाऊ, 4 तला जाऊ, 1 तला जाऊ, त्यहाँ जाऊ, त्यो गर, इन्फर्मेसन पनि राम्रो दिँदैन, नेपालीले नेपालीको लागि बिहार आफ्नै घरको संस्कार राम्रो भए पो अरूलाई पनि संस्कार सिकाउनु गर्नु मिल्छ भन्ने चाहिँ, त्यही अफिसको मान्छेले नै संस्कार भनेको जिरो देख्नुभयो नि, म काठमाडौँमा त्यो मैले अनि फर्काएर पोखरामा भिसा थप्न पाउँछ कि पाउँदैन भन्दाखेरि 3 तला जाऊ, 4 तला जाऊ, 2 तला जाऊ भन्न लाग्यो, र त्यहाँबाट म त्यहाँ कराउन सुरु, मेरो पैसाले तिमीहरू बसेको भन्दा कराउन सुरु गरेपछि बल्ल तपाईँलाई के भयो भनेर एउटा लेडिज आए स्याङजाकै रहेछ, उहाँले मैले भिसा थप्नु पर्यो, मैले 1 महिनाको लिएँ, म पोखरा जाँदैछु, मैले त थप्नुपर्छ, पोखरा पाउँछै पाउँदैन सोद्धाइ, त्यति इन्फर्मेसन दिनु नसक्ने, यत्रो बिल्डिङमा तपाईँहरू काम गरेर पैसा खाएर के काम लायो, मलाई नेपाली देखेर हेला गरेको, हामी नेपाली हो नि पैसा कमाउने नेपालको लागि त भनेर कराएपछि बल्ल उहाँले टेलिफोन गरेर सोधेर पोखरा पनि हुन्छ भन्यो। भनेको यति सिम्पल कुरा पनि यति ठूलो अफिसमा यहाँ संस्कार पट्टै छैन मैले देखेको, तर मैले गरेँ, म यसो गरेँ भनेको होइन कि, त्यस्तो प्रकारमा जान सक्नुपर्छ संस्कार। अफिस भनेको कसरी चल्छ त, तपाईँ जापान जानुहोस् कस्तो छ, तपाईँ कुनै पनि युरोपियनमा जानुहोस् अफिसमा जानुहोस्, अनि यो सबै कुराहरू तपाईँले गर्नु पर्दाखेरि तपाईँ स्वयं आफैले गर्नुहोस्, अनि तपाईँ सहयोग माग्नुहोस्, तर तपाईँले पुरा सहयोग दिन्छ कि, तर सकेसम्म आफै गर भन्ने हुँदैन, आफ्नै खुट्टामा उभिन सिकाउँछ नि, त्यो प्रस्ताव चाहिँ यहाँ भएन के, मास्टर गइसक्यो
1: अनि
0: त्यही भएर त सुनको थालमा खान्छ भनेको त बुझ्नुभयो नि, यो व्यवहारिक छैन, हेर्दा त सबै कुरा छ, तपाईँलाई फर्स्टमा मैले भनेको टाइम र यहाँको जुन सिस्टम, यो भोलि आऊ पर्सि आऊ भन्ने त्यो टाइमको भ्यालु छैन नि, मृत्यु हुने बेला भोलि आऊ भनेर हुन्छ र पाउँदैन नि समय, यो धेरै कुराहरू मेरोमा सिक्न पाइन्छ कि, र मैले त्यो अनुभव लिएर आएको, त्यो सिकाउन नपाउँदाखेरि अलिक दुःख मन लाग्छ।
1: यो धेरै कुराहरू सिक्नुभयो, त्यो अनुभव सिकाउने क्रममा हुनुहुन्छ, अब त तपाईँले आफ्नो जीवनमा भोगेका कुराहरू त्यो अनुभव सिकाउँदा मात्रै पनि दिनभरि जान्छ
0: जान्छ,
1: के रहेछ त जीवन,
0: जीवन भनेको मानिसको जीवन भनेको सबैभन्दा राम्रो प्राणीमा उत्तम हो, र हाम्रो जस्तो राम्रो जीवन प्राणीमा कसैको छैन, तर हामी आफैले आफूलाई चिन्न नसकेको कारणले गर्दाखेरि यो दुःख पाउनु र असन्तोषी हुनु, डिप्रेसन हुनु र कल झगडा हुनु, एक अर्काको बेगबाइट गर्नु, यी सबै आफूले आफूलाई चिन्न नसकेर हो, र मानवता भएपछि मानवताको जीवन बिताउनुको लागि नि म एक्लै, अहिले श्रीमती बितेको 10 वर्ष भयो, मेरो इन्टरटेनमेन्ट भनेको जस्तो तपाईँसँग कुरा गर्दा अरूलाई मैले 2-4 कुरा मैले जानेको सिकाउनु पाउँदाखेरि म त्यसमै सबैभन्दा धेरै ह्याप्पी हुन्छ, खुसी हुन्छ।
1: भनेपछि हाम्रो संस्थाको परिकल्पना त श्रीमती बित्ने बित्तिकै भएको, तर शुरूआत चाहिँ हामीले त्यो त्यत्रो बिल्डिङ बनाउनु पर्यो, त्यहाँका संरचनाहरू बनाउँदा, र अब ठ्याक्कै सामाजिक कामसँग हामी यो समय दिनुभयो, हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा केही भन्नुहुन्छ?
0: मलाई रेडियो सफलताले केही मेरो मनमा भएको अल्झिराखेको कुराहरू व्यक्त गर्नु पाएँ, र यसमा म साह्रै खुसी छु र धन्यवाद दिन चाहन्छु, र अब तपाईँले आफ्नो शब्द मन मन्दिरलाई आफ्नै मन्दिर हो भनेर सम्झेर गरिदिनु भयो भने मलाई त्यति भए पुग्छ, त्यसको लागि धन्यवाद,
1: समय दिनुभयो, धेरै धेरै धन्यवाद छ यहाँलाई। पोखरा महानगरपालिका वडा नम्बर 11 मा रहेको मन मन्दिर संस्थाका संस्थापक अध्यक्ष सामाजिक व्यक्तित्व साच्चै नै स्वावलम्बी हुन पर्छ भनेर आफू त्यसरी नै अगाडि बढिरहनु भएका व्यक्तित्व आज हामी कुराकानी गर्यौं विष्णु विक्रम जीसँग यो समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिँदै मन मन्दिर उहाँ संस्थापक अध्यक्ष हो तर उहाँको मात्रै होइन तपाईँको पनि हो मेरो पनि हो र समग्र नेपालीहरूको मन मन्दिर हो त्यहाँ गएर हामी जाउँ त्यहाँका कुराहरू सिकौं आर्जन गरौं समय दिन मिल्छ समय दिनुहोस् भन्ने उहाँले अपेक्षा पनि गर्नुभएको छ भन्दै भोलिको दिनमा मन मन्दिरलाई अझै धेरै मनहरूसँग जोड्न सकौं भन्ने शुभकामना पनि म व्यक्त गर्दछु र यो समयको लागि पुनः एकपटक धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयवस्तुमा छलफल गर्ने नै छौं त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् यहाँहरूको दिन शुभ रहोस् शुभ दिन।

0: हेर्नु साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575 9860715947 9560285575।

0: क्षयरोग का बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
1: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
0: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
1: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
0: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
2: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
3: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
4: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टु मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ। पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052767793, 97659650960।
2: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460666042, 98660141।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9805120 50, 9825170014।
3: मठ मन्दिर,
4: गुरुकुल,
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
3: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौं।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम, पोखरा छ बैदाम।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-5551-071, 9867-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
5: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
6: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
6: खै के गर्ने गर्ने दिदी।
7: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वर्षभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
1: सफा कपडा संकलनमा हातीमानो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
0: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
1: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
0: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
1: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
0: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
2: स्टडी एब्रोड, जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, युएसए, युके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा, 4 सिद्धार्थ चोक। फोन नम्बर 0165707636, 98560325, 98086354480। साथै आयस पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
3: रगत रगत भो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
5: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 0615746068, मोबाइल नम्बर 98560285104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल।
10: अरुभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
11: कन्ट्याक्ट 0615553050 0615589848
10: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
12: Studio time.
13: It's 9 a.m.

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103 थुप्रो 4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। शैक्षिक परामर्श क्षेत्रलाई सामूहिक रूपमा बदनाम नगर्न इक्यानको चेतावनी। दोषी प्रमाणित नभएसम्म व्यवसायहरूको व्यक्तिगत विवरण सार्वजनिक नगर्न माग। गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु। अण्डाको उत्पादन घटेसँगै मूल्यमा वृद्धि। र विश्वकप क्रिकेट लीग दुईमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै आज पनि विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना। स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल फेकनले नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत परिप्रशासनद्वारा विभिन्न शैक्षिक परामर्श संस्थाहरूमा भइरहेको अनुगमन तथा निगरानी प्रतिक्रियाप्रति आफ्नो धारणा सार्वजनिक गरेको छ। संघले व्यवसायहरूले इथिकल प्र्याक्टिस अपनाउँदै विद्यार्थी तथा अभिभावकको विश्वास कायम राख्नु पर्नेमा आफू सधैँ प्रतिबद्ध रहेको उल्लेख गरेको छ। विदेश अध्ययनका क्रममा विद्यार्थीहरूले बुझाउने ट्यूशन फी लगायतका शुल्क नेपाल सरकारबाट नो अब्जेक्सन सर्टिफिकेट प्राप्त गरी बैंकिङ प्रणाली मार्फत विद्यार्थी स्वयंले सम्बन्धित शैक्षिक संस्थामा उपठाउने भएकाले धरोटी वा अनावश्यक अतिरिक्त शुल्कको विषयलाई लिएर भ्रम सिर्जना गर्नु उपयुक्त नहुने फेकनको बनाइरहेको छ। साथै यस क्षेत्रमा केही विकृत तथा अस्वस्थ अभ्यास देखिएको सन्दर्भमा आफ्ना सदस्य संस्थाहरूलाई निरन्तर सचेत गराउँदै आवश्यक समन्वय तथा सुधारको पहल गर्दै आएको पनि संघले जनाएको छ। फेकनले नेपाल सरकार तथा प्रहरी प्रशासनबाट भइरहेको हालको अनुगमन प्रक्रियालाई सकारात्मक रूपमा लिएको र स्वागत गरेको जनाएको छ। तर सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायहरूको अनुगमन सम्पन्न गरेका केही शैक्षिक परामर्श संस्थाहरूले प्रदेश सामाजिक विकास मन्त्रालय, शिक्षा सम्बन्धी निकाय तथा अनुमति दिने सरकारी कार्यालयहरूबाट समयमै नवीकरण, दर्ता तथा स्वीकृति प्राप्त गर्न नसक्दा व्यावसायिक कठिनाई भोग्नु परेको अवस्था रहेको संघले उल्लेख गरेको छ। यस्ता विषयमा सम्बन्धित विषय मन्त्रालय तथा निकायसँग आवश्यक यथार्थ बुझेर मात्र प्रहरी प्रशासनले थप संवेदनशीलता र समन्वयका साथ अनुगमन अभियान सञ्चालन गर्न फेकनले आग्रह गरेको छ। त्यसैगरी अनुसन्धान तथा सोधपूछको प्रक्रियामा रहेका व्यवसायहरू अदालत वा सम्बन्धित निकायबाट दोषी प्रमाणित नभएसम्म उनीहरूको व्यक्तिगत विवरण, तस्विर वा संस्थागत पहिचान सार्वजनिक गरिनु कानूनी तथा नैतिक दृष्टिले संवेदनशील विषय भएको फेकनलेको भनाइ छ। व्यवसायहरूको गोपनीयता, प्रतिष्ठा तथा मनोबललाई मध्यनजर गर्दै यस्ता सामग्री अनावश्यक रूपमा सार्वजनिक नगर्ने तथा जिम्मेवार ढंगबाट प्रस्तुत गर्न फेकनले सम्बन्धित प्रशासनिक निकाय र संचार माध्यमसँग अनुरोध गरेको छ। शैक्षिक परामर्श क्षेत्रलाई अझ जिम्मेवार, व्यवस्थित, पारदर्शी तथा विद्यार्थी मैत्री बनाउन सरकार, सरकारवाला निकाय तथा व्यवसायहरूसँग सहकार्य गर्न आफूहरू प्रतिबद्ध रहेको पनि फेकनले जनाएको छ। नेपाल शैक्षिक परामर्श संघ इक्यानले हाल विभिन्न शैक्षिक परामर्श संस्थामाथि भइरहेको अनुगमन, छापा, धरपकड तथा नियन्त्रणका गतिविधिप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ। आइतबार जारी गरिएको प्रेस विज्ञप्तीमा संघले केही सीमित घटनालाई आधार बनाएर सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई अपराधीकरण गर्ने प्रविधि अस्वीकार्य रहेको स्पष्ट पारेको छ। शिक्षा क्षेत्रका नाममा हुने ठगी, झुट्टा आश्वासन, नक्कली कागजात प्रयोग, अवैध आर्थिक कारोबार तथा विद्यार्थी र अभिभावकको विश्वासमाथि हुने दुरूपयोगलाई कडाईका साथ अस्वीकार गर्दै इक्यानले यस्ता कार्यमा संलग्न व्यक्ति वा संस्थामाथि प्रचलित कानून अनुसार निष्पक्ष, पारदर्शी र कड़ा कार्यवाही हुनुपर्नेमा आफ्नो समर्थन रहेको उल्लेख गरेको छ। पछिल्लो समय अनुसन्धान तथा नियामक निकायहरूको कार्यशैलीप्रति पनि इक्यान गम्भीर चिन्ता व्यक्त गरेको छ। सीमित घटनालाई आधार बनाएर सम्पूर्ण क्षेत्रलाई शंकाको दृष्टिले हेर्ने कार्यले वैधानिक संस्थाहरूको प्रतिष्ठा, लगानी वातावरण तथा नेपालको अन्तर्राष्ट्रिय शैक्षिक विश्वसनीयतामा नकारात्मक असर पर्ने संघको भनाइरहेको छ। इक्यानका अध्यक्ष लक्ष्मण पौडेलले सरकारले प्रहरी प्रशासन प्रयोग गरेर अनुगमनको नाममा परामर्श व्यवसायीलाई आतंकित गपार्ने काम गरेको बताएका छन्। उनले गलत काम गर्ने व्यवसायीलाई कानूनी दायरामा ल्याउनुपर्छ, तर समग्र परामर्श व्यवसायलाई नै धम्क्याउने काम गर्नुहुँदैन। यसरी व्यवसायमाथि गरिएको धरपकड़ले सिंगो व्यवसाय र आम नागरिकमा गलत असर पर्न जान्छ। त्यसैले यस विषयमा सरकार र प्रहरी प्रशासन सचेत हुन जरूरी छ भन्दै आफ्नो धारणा राखेका छन्। इक्यानले अनुसन्धान व्यक्तिगत जिम्मेवारीमा केन्द्रित हुनुपर्ने र सिंगो उद्योगलाई सामूहिक
रूपमा बदनाम गर्ने शैली स्वीकार्य नहुने उल्लेख गरेका छन्। साथै प्रशासनिक कमजोरी र आपराधिक ठगीबीच स्पष्ट कानूनी सीमारेखा छुट्याउन सरकारसँग माग गरेका छन्। संघका अनुसार नियतपूर्वक गरिने ठगी, मानव तस्करी, नक्कली कागजात निर्माण तथा वित्तीय हिनामिना जस्ता गम्भीर अपराधलाई कालो सूचीमा राखेर कड़ा कार्यवाही गरिनुपर्ने छ। तर प्रशासनिक त्रुटिलाई सुधारको अवसर सहित फरक ढंगले हेर्न आवश्यक छ। त्यस्तै अभियोग प्रमाणित नहुँदै संचार माध्यम मार्फत नाम सार्वजनिक गरी मीडिया ट्रायल गर्ने अभ्यासले संविधानले सुनिश्चित गरेको निर्दोषितका अनुमानको आधारमा उल्लंघन गर्ने संघको दावी छ। यी कारणले अनिश्चित नियामकीय वातावरणका कारण लगानी, उद्यमशीलता तथा रोजगारी क्षेत्रमा त्रास सिर्जना भएको उल्लेख गर्दै यसले नेपालको अन्तर्राष्ट्रिय शैक्षिक प्रतिष्ठा र ग्लोबल एजुकेशन क्रेडिबिलिटीमा समेत असर पर्न सक्ने चेतावनी दिएको छ। विज्ञप्तीमा शैक्षिक परामर्श क्षेत्रले नेपालमा करिब 1,50,000 प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गरेको, विदेशी मुद्रा आर्जन तथा मानव पुँजी विकासमा महत्वपूर्ण योगदान पुर्याएको दावी गरिएको छ। संघले अनलाइन तथा विदेशी डिजिटल शैक्षिक प्लेटफर्महरू नियमन बाहिर रहेको भन्दै यस क्षेत्रमा स्पष्ट कानूनी तथा नीतिगत ढाँचा निर्माण गर्न सरकारसँग माग गरेको छ। महासचिव भवनाथ भूमगाईद्वारा जारी विज्ञप्तिमा कानून उल्लंघन गर्ने जुनसोकैमाथि निष्पक्ष कार्यवाही हुनुपर्ने कुरा दोहोर्याउँदै वैधानिक संस्थाहरूको अपराधीकरण, डिजिटल चुनौतीको उपेक्षा तथा क्षेत्रको योगदानको अवमूल्यन स्वीकार्य नहुने उल्लेख गरिएको छ। साथै सरकार तथा सरकारवालासँग सहकार्य गर्दै शैक्षिक परामर्श क्षेत्रलाई पारदर्शी, उत्तरदायी र राष्ट्रिय हित अनुकूल बनाउन संघ प्रतिबद्ध रहेको पनि जनाएको छ। गुल्मीको सत्यावती गाउँपालिका एक ठूला बगरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। रुद्रवेणीबाट चेमी तर्फ जाने गरेको लुट 36/27 नम्बरको मोटरसाइकल आइतबार राति करिब 10 बजे अनियन्त्रित भई सड़कबाट करिब 3 मिटर तल खसेको थियो। दुर्घटनामा मोटरसाइकल चालक स्याङजाको कालीगण्डकी गाउँपालिका 3 भुस्तुङ निवासी अन्दाजी 34 वर्षीय लक्ष्मण थापा र सोही स्थानका अन्दाजी 45 वर्षीय गिरमान सिंह राणाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाको खबर प्राप्त हुनसाथ इलाका प्रहरीकाले जोहाङ गुल्मीबाट प्रहरी न्यायिक निरीक्षक नरेन्द्र बहादुर विकको कमाण्डमा 4 जनाको टोली र इलाका प्रहरीकाले रिरी गुल्मीबाट प्रहरी निरीक्षक ज्ञान बहादुर माझीको कमाण्डमा 6 जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले घटनास्थलबाट 2 जनालाई उद्धार गरी रिरी प्राथमिक अस्पताल पठाएका थिए। उपचारको क्रममा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य बढ़ाएको हो। संघका अनुसार अब ठूला अण्डा प्रति क्रेट अर्थात 30 वटाको 515 रूपियाँ र मध्यमको 485 रूपियाँ फार्मद्वारा कायम गरिएको छ। संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रति गोटा 25 रूपियाँ कायम गरिएको छ। यसअघि ठूलो अण्डा प्रति क्रेट 485 रूपियाँ र मध्यम अण्डा 435 रूपियाँ थियो। दुई दिने विधाले पर्यटक बढ़दा खपत बढ़नुको साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ़न गई मूल्य बढ़ेको संघको भनाइरहेको छ। संघका अध्यक्ष पोखरेलका अनुसार किसान कुखुरा पालन पेसाबाट पलायन हुँदा जनशक्तिको अभाव छ। कुखुरामा विभिन्न रोग लागेर मरेका छन् जसले अण्डा उत्पादन घटेको छ। अण्डाको लागत मूल्य प्रति गोटा 19 रूपियाँ 12 पैसा पर्ने जनाउँदै अध्यक्ष पोखरेलले किसानले अझै लागत मूल्य पाउन नसकेको बताएका छन्। अण्डा उत्पादन गर्दै आएका विभिन्न कृषि फार्मले जारी गरेको मूल्यको आधारमा नेपाल लेयर्स कुखुरा पालक संघले समर्थन मूल्य जारी गर्दै आएको उहाँको भनाइ छ। पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लाग्नु लगायतका केही कारणले किसान बैंकको ऋणमा भर परमा पर्दै आएको व्यवसायी बताउँछन्। अब खेलकुदको समाचार। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ। खेल त्रिवी क्रिकेट मैदानमा बिहान 9:30 बजे शुरू हुनेछ। यसअघि अस्ति शनिबार अमेरिकासँग प्रभावशाली जित निकालेपछि उच्च मनोबलकामा रहेको नेपाल आजको खेलमा पनि त्यही लय कायम राख्न लक्ष्यमा छ। यसअघि नेपालले अमेरिकालाई 9 विकेटले हराएको थियो। अमेरिका विरूद्ध कुशल भुटेलले शतक प्रहार गर्दा आशिष सिंहले अर्धशतक बनाए। नेपाल र स्कटल्याण्ड बीच अहिलेसम्म बराबर प्रतिस्पर्धा देखिएको छ। दुवै टोलीले एकअर्का विरूद्ध 5-5 खेल जितेका छन्। अब एउटा मौसम सम्बन्धी जानकारी। हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसै प्रभावका कारण हाल कोशी बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन ट्याङसित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। त्यस्तै कर्णाली प्रदेशको हिमाली भूभाग र मध्य प्रदेशको आंशिक बादल लाग्ने सम्भावना छ भने बाँकी हिमाली पहाड़ी र तराई भूभागमा मुख्यतया सफा रहेको छ। आगामी समयमा कोशी प्रदेशका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यिनै खबरसँगै हामी बिहान 9 बजेको खबर सँगालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। शैक्षिक परामर्श क्षेत्रलाई सामूहिक रूपमा बदनाम नगर्न इक्यानको चेतावनी। दोषी प्रमाणित नभएसम्म व्यवसायहरूको व्यक्तिगत विवरण सार्वजनिक नगर्न माग। गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु। अण्डाको उत्पादन घटेसँगै मूल्यमा वृद्धि। र विश्वकप क्रिकेट लीग 2 नेपालले आज स्कटल्याण्डसँग खेल्दै आज पनि विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना। रेडियो सफलताले तयार पारेको बिहार 9 बजेको खबर सँगालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार मेजिन 6 बजे खबर सँगालो आउनेछ। हामी छौं सफलताको पाइलामा। अब केही बेर सुन्न सक्नुहुन्छ विभिन्न लोकगीत संगीतहरू रेडियो सफलता।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
3: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टु मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट स्टप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67793, 97650 59 60। दोस्ती टु मिट
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
8: होइन के भन्छ यो रेडियाले लगातार।
7: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
9: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
10: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
9: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
11: कन्ट्याक्ट 0615530050, 0615589848।
9: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067881234, 97050707123, व्हाट्सएप नम्बर 98011707123।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाउ।
6: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल, झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
5: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061541994, 541495, उद्योग काष्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061525904, स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: हेलो
1: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
2: किन यता उता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
3: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।

0: डिविजन वन कार्यालय कास्कीको सूचना। सुक्खा याम तथा खडेरीको मौसममा वन डडेलो लागि वन पैदावार वन्य जन्तु तथा पशु पक्षी समेतलाई हानि नोक्सानी पुर्याए समग्र वातावरणमा नकारात्मक असर पर्न सक्ने सम्भावना भएकोले सुक्खा याम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँघर वरिपरिको वन क्षेत्रलाई वन डडेलोबाट जोगाए वन संरक्षण तर्फ अग्रसर हुन सबैमा अनुरोध छ।
1: कथम कदाचित वन डडेलो लागिहालेमा वन उपभोक्ता समूह लगायतका सम्बन्धित पक्षीहरू मिली तत्काल नजिकको वन कार्यालय तथा सुरक्षा निकायमा वन डडेलोको सूचना गर्ने तथा स्रोत र साधनले भ्याएसम्म सम्बन्धित सबै पक्षीसँग सहकार्य गरी वन डडेलो तत्काल नियन्त्रण गर्न तथा निभाउन प्रयत्न गर्नुहुन हार्दिक अपील गर्दछ।
0: अनुरोधक डिभिजन वन कार्यालय कास्की बगर पोखरा। सम्पर्क नम्बर 061-570-171।
2: सफलता स्टुडियो टाइम।

ए हीरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरु खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदनल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गाउँको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले बुझित्यो।
1: ओहो गाँठी कुरा आयो है।

0: हेरिराखु जस्तो कता बनाएछ कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 50 9852127014
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9850-28104
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरी अनि शहरमा बस्नेहरू, तेरा यी साईलाई भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो, बुझिस्?

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दावासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 98460-59581,
0: 98161-15475।
3: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई के चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैरान भइसके।
2: के चिन्ता लिन्छौ यस्तो सानो कुरामा नि? 0 किलोमिटर मा रहेको श्री राम नर्सरी मा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानीज दुबो एवरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूल का बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 98560231461 98266098।
4: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सफलता स्टूडियो टाइम।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9537325575।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेब सल्फनले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530500 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
6: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
7: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
6: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बनेर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
8: कुकुरको भ्याक्सिनेसन,
7: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737। मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
9: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9840602127।
7: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
10: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
11: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
10: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
11: हो र, मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
10: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
11: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
12: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
1: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युत राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
0: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
2: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
0: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।
3: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
4: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
3: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की, फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स।

0: किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर नवयुनिक गिफ्ट एंड किचन स्टोर पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9850 1246 9850 5510504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल शुरू गरौँ हुन्न त।
2: हुन्छ
3: हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 9850 9850 60127 र 9808 21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्लेजुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 9811062983, 9855852855। सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
1: आयो है मासू, ताजा ताजा मासू दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट स।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98166 15475।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
4: के रे नानी, त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: स्टुडियो टाइम,
8: इट्स टू वेल नोन।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण मावीदेखि बुलाउँदी लेकसाइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811 87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा प्रात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गए त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864643853।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन हो।
7: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 मेगाहर्जलाई। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9846000851।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न

0: 131 व्हाट्सएप नंबर 9801 77 131।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
4: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाऊ।
5: घर बनाउन लाग्ने कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
4: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-9584, 541-9585। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के हेरेर डुलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: हामी सुरक्षित छौं उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
4: सफा कपडा संकलनमा हातेमालो गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
3: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
4: कपडामा केवल कपडा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ
3: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
4: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
3: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011 86 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530500, 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
7: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरो जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807-15947 9507-32575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806-35480। साथै आयल्स र पीजीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89-99।
2: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बाल बालिकालाई बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
2: हेलो क्रिस्पी, सुन न, घरमा

0: साठी 34 से 32 खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ। साथै होम डेलिभरीको पनि व्यवस्था छ।
1: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
2: होइन के भन्छ यो रेडियाले त्यही लगातार गान्छ।
1: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ। साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166715475
6: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
3: कुकुरको भ्याक्सिनेसन,
2: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0165447337, मोबाइल नम्बर 9850607744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966, 061455966 र मोबाइल नम्बर 9840600851।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055055007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका हामीलाई सम्झनु।
0: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड्का, फोन नंबर 061-535-651। सम्झनु है, नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
3: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
6: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भयो त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802527014।
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 5 0 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: यता नआवै बुहारी तलै बस छाछुत नगर आज कति दिन रे?
2: 3 दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
6: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो, किन नि, के भयो, सन्चो भएन?
1: होइन, यतिकै जाने मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भने साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 50 9821 27014

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुन्सरा ताप चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: भागु भन्छु भागु न, अरू कुरा थाहा छैन मलाई, नत्र
3: नत्र के
2: नत्र म पेमासँग भ्याएर तिमी त्यही पुलिससँग भ्याएर चौकी जाऊ।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 98460-59581,
0: 98165-1475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000-1,00,000। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊं। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615889848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्य मा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार को लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाओ पोखरा चार गैरा पाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूल को बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नंबर 9846066642 9860041। मठ मंदिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि। हो र होइन होला त्यस्तो त?
3: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
2: केही भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ मिस।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि के हो घर को? म त सोचा सोचा हैरानै भइसके।
8: के चिन्ता लिन्छौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
9: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5-0 किलोमिटर, मोबाइल नम्बर 9856023461, 9826609608।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 061-570-736 98-560-2325 98-086-35-480 साथ ही आईएलएस पीटीई का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी ट्रेडर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार श्रीकृष्ण मावीदेखि बुलाउँदी लेकसाइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334, खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन के भन्छ यो रेडियाले
5: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 9560214040, 9560601127 र 9080314040। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी जीरो किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी जीरो किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222551, 9845505251। तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुन्सरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-553-071, 9867-81-233, 9750-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
2: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9956001186, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9956035111।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121050 98251

0: मनोज बास्तुला 98 5 60 22 25 98 5 60 26 110।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
4: होइन ए बुढा, बिहान बिहान कहीँ नलाकाऊ।
5: मेरी आमै नि घर बनाउन लाग कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अझल गर्न श्रमिक त काष्ठ उद्योगतिर जान लागेको होइन।
4: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिक्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टू मिक्स।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश, 98462899।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बेजुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 9811 65 63 983 9855 52 855 समझनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0615707636 9855302325 9806535480 साथै आयल्स पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुशी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईं तथा तपाईंका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याउ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-999।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5-0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856126 9852510504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: ए चाम भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
2: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
2: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
1: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
2: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
1: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
2: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउनै भनेर त आएका हौ हतार नगरौँ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
1: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
1: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
0: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
2: कन्ट्याक्ट 0615553050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
4: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छ्युँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
7: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
8: किन आँखा मिचेको मिचे गरेको?
9: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
8: धेरै समय मोबाइल चलाएपछि क्या हो?
9: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
8: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
9: ए, त्यसो भए जोगिन के गर्ने त?
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
9: बुझे।
8: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
10: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860601 स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9850302325 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: हो मडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट्स छ पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टू मिट्स।
2: ए लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेलो
7: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
8: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
1: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल। मोबाइल नम्बर 98639 63 2 98564 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061 452

0: 966 0161 455 966 र मोबाइल नम्बर 98460 0085 1।
1: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
2: होइन के भन्छ यो रेडियाले
1: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुस् त भाउजू
1: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइरहेको छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ सम्पर्कका लागि 9855335394
3: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ
5: अब सुन्नुहोस् यहाँका सेवाहरू यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ प्रोप्राइटर राजकिशोर प्रसाद मोबाइल नम्बर 9811787488
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारीपाटन साइकल स्वास्थ्यका लागि लाभदायक छ त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ
6: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धूम्रपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: दाई ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
3: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो

0: यदि मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
3: के चिन्ता लिन्छौ यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज डुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफुल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
4: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98-560-23-461, 98-266-0698।

0: टाइम
1: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको ठिक 8 बजेको छ।
2: रेडियो सफलता 103.4 मेगाहर्ज।

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 966।

0: नहीं खै सोल्टीहरू त अझसम्म आइपुग्ने है आउँदै होला नि साह्रै भेट्न मन लाग्छ हो
1: रेडियो सफलता 103.4 मेगाहर्ट्ज।

अब सफलता को साथ मा नॉन स्टॉप म्यूजिक नॉन स्टॉप म्यूजिक तपाईलाई मन पर्ने गीत सुन्न को लागि फोन गर्नुहोस् 061-455-966 मा सुनौ मजाले नॉन स्टॉप म्यूजिक सफलता को साथ मा

अब सफलताको साथमा नन स्टप म्युजिक तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061-452-966 मा सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथ।

0: सुपर ब्यूटी कोही छैन संसारमै।
1: नमस्कार, म युनिक परियार। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 966।

0: बाकीलाल स्पोर्ट्स दुग्ध विशाल बजार चिब्बे ढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 62 983 98 5 60 52 855 समझनुस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
2: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइरहेको छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं सम्पर्कको लागि 98 5 60 35 394
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगनगौडा
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061 452 966 061 455 966 र मोबाइल नम्बर 98 460 00 851
8: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
9: होइन के भन्छ यो रेडियाले तेल लगा त कान्छ
8: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा

0: दक्ष बनाउँछौ। साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
1: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
3: कन्ट्याक्ट 0615530050, 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
4: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो

0: 有着三万七个渣男。
1: 有你有你爸爸已经住的你爸爸。
0: 阿尼，他们三位个渣男 ，Radio 的福大 ，X 一定都不如渣男个孩子。

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्नमा लायो
2: त्यस्तो के कुरा थियो श्रेया जुन भन्नुको लागि मलाई यहाँसम्म बोलायो
3: भन्नु पर्ने कुरा त धेरै नै छन् सतीश तर अहिलेको लागि थ्री म्याजिक वर्डले नै काम चलाउनु पर्ला
2: थ्री म्याजिक वर्ड
3: लेट्स गेट म्यारिड

0: केही सम्बन्धहरू किनार जस्तै हुने रहेछ, सँगै भएर पनि सँगै हुन नसक्ने।
1: भेट्न मन लाग्यो
2: आयो हो सोल्टी नि आयो।
3: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: समाजलाई जोड्न आमा मिलन।
1: पोखरा महानगरपालिका वडा नम्बर 8 सिद्धार्थ मार्ग स्थित हाम्रो आमा मिलन केन्द्रले आफ्नै भवन निर्माण गरेर भवनबाट आफ्नो सेवा दिइरहेको छ। आमा मिलन केन्द्रले गर्दै आएको बालिका दुलै हैनन् भन्ने सन्दर्भमा विभिन्न खालको डायलगहरू, जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेका छौ।
2: सहकारी मार्फत सहकार्य गर्दै आमा मिलन
1: कति पनि विचलित नभइकन हामी सहकारीको मूल्य र मान्यता अनुसार कार्यक्रम सञ्चालन गर्दै आउँदाखेरिमा संस्था संस्थागत भएको देख्दाखेरिमा चाहिँ नि सबैजना खुसी हुनुहुन्छ।
0: श्रेष्ठ नागरिक हाम्रा इतिहासका दस्तावेज हुन्, यिनीहरूको सुरक्षा र संरक्षणमा आमा मिलन।
1: श्रेष्ठ नागरिकहरूको दिवा सेवा कार्यक्रम पनि हामीले सञ्चालन गरिरहेका छौँ।
3: 65 वर्षको भयो कि भए पनि अझ 100 वर्षका ऐकाले भन्दा धेरै दुःख काटे कि मैले।
2: उद्यमशीलताको विकासमा आमा मिलन
4: सहकारीबाट लोन लिएर अहिले आफ्नो व्यवसाय म आफै बाहिर निस्केर गर्दैछु। उद्यमशील बन्न सक्ने भए मलाई चाहिँ एकदमै आमा मिलन प्रति खुसी लागेको छ।
2: आकस्मिक उपचारका लागि मृत्युबाट बचाउन एम्बुलेन्स सेवाका लागि आमा मिलन।
0: स्वास्थ्य र निरोगी बन्न योग र योगमा जीवन जोड्न आमा मिलन।
2: आमा मिलन संस्था एक कार्यक्षेत्र अनि

0: आँटै गर्न सकिन्छ। यसैको उदाहरण हो आमा मिलन।
1: हजुर, आमा मिलन केन्द्र कास्की पोखरा सधैं तपाईको सेवामा।
2: मठ मन्दिर
3: गुरुकुल
2: चैत्य गुम्बा
3: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
2: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
3: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम। हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
4: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
3: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
4: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
3: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
4: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
3: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
5: अब सुन्नुहोस् पुरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मध्यपान र धूम्रपान सेवन नगरौ,
6: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
0: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9560110900, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
8: सूचना, शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 MHz सँगै सफलता खबर .com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
9: यति बेला हाम्रो स्टुडियोको घडीमा रातिको 10 बजेको छ।
10: रेडियो सफलता 103.4 MHz।

0: ज्ञान बिना हो भक्ति पे भक्ति बिना नहीं ज्ञान भक्ति बिना हो ज्ञान जो लावत उर अभिमान भक्तिलाई ज्ञानको कुनै आवश्यकता छैन तर ज्ञानलाई भक्तिको परमा आवश्यकता छ किनकि भक्ति बिनाको ब्रह्म ज्ञान त अभिमान वर्धक हुन्छ मोक्ष प्राप्त गर्ने कुरा त सपना नै हुन्छ।
1: नमस्कार कार्यक्रम आध्यात्मिक सन्देशको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे।
0: श्रोताबिन्द मानव जीवनको यथार्थता परम चरम लक्ष्य र अद्वितीय ज्ञान वेदको रहस्य मर्म बुझ्नको लागि त स्वयं महापुरूष सद्गुरूको नै आवश्यकता पर्दछ अन्यथा अर्थको अनर्थ हुन जान्छ। हामी त यस कलियुगका सौभाग्यशाली हौं किनकि हामीले त 500 मुद्दण्ड विद्वानहरूको सभा काशी विद्वत परिषदबाट अनन्त श्री विभूषित 1008 श्री कृपालजी महाराजलाई जगत गुरूको रूपमा पाएका छौं। अत उहाँले देखाउनु भएको बाटोको अनुसरण गर्नु नै हाम्रो जीवनको लागि कल्याणकारी हुनेछ। अब लागौं स्वामी श्री हरिदासजीको प्रवचनको श्रृंखलामा।
2: विश्वको प्रत्येक जीव आनन्द नै चाहन्छ, तापनि आनन्द भनेको के हो, त्यो कहाँ छ र कसरी प्राप्त हुन्छ इत्यादि प्रश्नहरूको सही उत्तर थाहा नपाउनाले नै जीव अहिलेसम्म त्यो आनन्दबाट वञ्चित रहेको छ। इतिहासमा धर्माचार्यहरूले आफ्ना अनुभवका आधारमा अनेकौं सिद्धान्तहरू प्रतिपादन गरेका छन्, तापनि ती सिद्धान्तहरूमा परस्पर विरोधाभास रहेकाले पाठकहरू ती सिद्धान्त ग्रन्थहरू पढेर कुनै ठोस निष्कर्षमा पुग्नै सक्दैनन्, बरु उल्टै संशयमा पर्दछन्। निखिल दर्शन समन्वयाचार्य जगतगुरू श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा तिनै शास्त्रीय सिद्धान्तहरूमा रहेका विरोधाभासहरूको समन्वय गर्नुहुन्छ, साथै दार्शनिक तर्कहरूद्वारा धार्मिक विषयहरूको वैज्ञानिक विश्लेषण समेत गर्नुहुन्छ। स्वामीजीको प्रवचन धारावाहिक हुने भएकाले प्रत्येक दिन सुन्नाले नै विशेष लाभ प्राप्त हुन सक्नेछ।

विद्यत छवि सुन्न।

0: श्रीमद् सतगुरु भगवान की। भगवान श्री पशुपति नाथ की। कृपया अवसावधान भैरव स्नोला। इस धारावाहिक प्रवचन श्रृंखला को शुरुआत बा मैले तपेला के विशेष जानकारी करा थे, किनकि कतिपय चीज में हाम्रो अलरेडी हमले धारणा बनाको हुन्छौं। जब त्यो संग कुनै कुरा म्याच खादैन त हामी घबराउँछौं, यस्तो पनि होला र परेशान हुन्छौं, स्वाभाविक हो। एक व्यक्ति सबसंग सलाई माग्दै हिँडी रहेछ, माचिस सलाई छ सलाई छ। त एक व्यक्ति थियो, अनेक व्यक्ति मध्ये उसले सोचे इसलिए सलाई माग्दै छ, परेशान छ बिचारा, मसँग सलाई त छैन लाइटर छ, तो सलाई र लाइटर को काम एकै हो, लाइटर दे दू इसको परेशानी खत्म हो। तो सलाई मांगने व्यक्ति ला उसले लाइटर निकाल ले दिया, तो उसले त्यो लाइटर लियो, त्यो व्यक्ति ला हेरे तले देखी माथि सम्म एक झापू लगास। तो लाइटर दिने व्यक्ति सोचने थाल्यो कि ये सलाई माग्दे थे, परेशान थे, मैले लाइटर दिए तो के गलती करे, लेकिन मैं झापू आने। उसे जब जिज्ञासा राख्यो सलाई मांगने व्यक्ति लाई, तो सलाई मांगने व्यक्ति लाइटर हाथ में लिएर झोक्केर भन्यो कि ये लाइटर ले कान कोट्याउन मिल्छ। अर्थात उसको इच्छा रहे सलाई को काटी लेकर कान कोट्ते हुए लाइटर लेकर चुरोट सल्काउनी हुई कुनै कुरा त्यस्ता पनि हुन सक्छन्। त आठ दिन में तपाईका काम का चीज औलन अस्तु। त हिजो मैले प्रारंभ में यहाँलाई समझाए कि ज्ञान प्राप्ति हेतु यहाँ उपस्थित हुनुहुन्छ, यद्यपि ज्ञान का अनेक प्रकार छन्, थ्योरिटिकल ज्ञान, प्रैक्टिकल ज्ञान, शाब्दिक अनुभवात्मक ज्ञान, र दुवै क्षेत्र में चाहे भौतिक क्षेत्र होस् चाहे आध्यात्मिक क्षेत्र, ये दुवै लागू हुन्छ। पहिला शाब्दिक ज्ञान, त्यसपछि अनुभवात्मक ज्ञान। भौतिक क्षेत्र में यही दुवै ज्ञान हुन्छन्, तर आध्यात्मिक क्षेत्र में अनेक तह छन्। शाब्दिक ज्ञान, अनुभवात्मक ज्ञान, अनुभवात्मक ज्ञान भित्र आत्मा को ज्ञान, परमात्मा को ज्ञान, परमात्मा को ज्ञान भित्र ब्रह्म को ज्ञान, परमात्मा को ज्ञान भगवान को ज्ञान, भगवान को ज्ञान भित्र पनि निराकार ब्रह्म को ज्ञान, सगुण साकार को ज्ञान आदि इत्यादि। तर यहां हमी पहिला शाब्दिक ज्ञान गेन गर्ने छौ, पश्चात त्यही ज्ञानलाई प्रयोग गरेर अनुभव प्राप्त गर्ने छौ। केवल शाब्दिक ज्ञानले काम चल्दैन, जस्तै यहाँलाई इच्छा छ कि भक्तपुर दरबार स्क्वायर जानलाई, तपाईहरु जान्नुहुन्न कहाँ छ कसरी पुग्ने, केवल सुन्या छ जाने इच्छा छ, त पहिला के गर्नुहुन्छ, कसै द्वारा सुन्नुहुन्छ शाब्दिक ज्ञान, नक्सा आदि प्राप्त गर्नुहुन्छ, र प्राप्त गरेपछि विवेक पनि प्रयोग गर्नुहुन्छ। यहाँबाट कसैले बताइदियो दरबार मार्गबाट गएपछि भद्रकाली सिंह दरबार बबर महल बानेश्वर तीनकुने कोटेश्वर हुँदै गठागर ठीमी हुँदै तिमी भक्तपुर पुग्छौ, दरबार स्क्वायर पुग्छौ। तपाईँले सुन्नुभयो, नक्सा पनि हेर्नुभयो, तर केवल त्यही सुनेको भरमा, नक्सा हेरेर पढेको भरमा उहाँ पुग्नुहुन्न। त्यसको लागि हिँड्नै पर्छ, जानै पर्छ, त्यहाँ पुग्नै पर्छ त्यो देख्नलाई। र साथमा त्यसै हिँडेर पनि हुँदैन, त्यहाँ विश्लेषण पनि हुनुपर्छ। बाई द वे जाँदा भद्रकालीको बाटो जाम रहेछ र पुतली सड़कतिर मोडिनु परेन, अब कहाँबाट जाने? विवेक पनि प्रयोग गर्नु पर्यो, तब पुगिन्छ। आशय यो, थ्योरी प्र्याक्टिकल दुवै चाहिन्छ। त यहाँ ज्ञान विज्ञान एवं ध्यान, ज्ञान शाब्दिक ज्ञान हामी प्राप्त गर्छौ, त्यसपछि त्यसलाई वैज्ञानिक विवेचन गर्छौ। विज्ञान र प्राप्ति हेतु ध्यान पनि गर्नेछौ। त ज्ञान विज्ञान ध्यान साथ लिएर चल्नेछौ। र ज्ञान प्राप्तिको आधार तीन छ, एक कृत ज्ञान, एक स्मृत ज्ञान, एक विनिर्गत ज्ञान। यो पनि मैले बताए, याद होला। कृत ज्ञान माने साधारण पुस्तक ग्रन्थ संसारमा प्राप्त। स्मृत ग्रन्थ ज्ञान माने प्राचीन विद्वान वैज्ञानिकहरूले अनुसन्धान गरेर अनुभव गरिसकेपछि जुन प्रकट गर्छन् त्यो स्मृत ज्ञान। धर्मशास्त्र महर्षिणाम अन्तःकरण सम्भृतम्, शीतोपनिषद्को 29 मन्त्र भन्छ। अनुभवद्वारा प्रकटित ज्ञान जुन छ, जुन जान्न पर्ने अन्तिम चीजलाई जानेर प्रकट भएको ज्ञान, स्मृत ज्ञान, जसलाई शास्त्र पनि भन्दछन्। र यो कृत ज्ञान र स्मृत ज्ञानको जनक पिता मूल ज्ञान विनिर्गत ज्ञान, त्यो हो वेद। जुन वेदको ज्ञानद्वारा ब्रह्माजीले नथिङबाट एभ्रिथिङ बनाइदिए, र ती ब्रह्मा प्राचीन वैज्ञानिक हुन्। मैले हिजो यहाँलाई सम्झाए, र वेद सब ज्ञानको मूल हो। पाश्चात्य खोजकर्ताहरूले पनि यसलाई स्वीकार गरे, तमाम उदाहरण मैले हिजो प्रस्तुत गरे। मैक्स मुलरले माने, लॉर्ड कर्जन ऑक्सफोर्ड यूनिवर्सिटी का चांसलर ले माने वेद मूल हो, अमेरिका का विद्वान इमर्सन ले माने, फ्रांस का वोल्टेयर ले माने, रूस का लियो टॉलस्टॉय ले माने, शोपेनहावर ले तो यहांसम माने कि मेरो नीरस जीवन सरस भयो, म मृत्युलाई स्वागत गर्न तैयार छु अब, किनकि मसँग वेदको ज्ञान छ। यो हो वेद। त यिनीहरूले त्यसै मानेका होइनन् लहरमा। त यी आफ्नो क्षेत्रका परम विद्वान हुन्, त्यसै मान्नेवाला होइनन् वेदलाई। यसको पछाडि तमाम रिजन छ, कारण छ। त्यो कारण मध्ये एक हो, जुन वेद छ, वेदको ज्ञानलाई हाम्रा प्राचीन खोजकर्ता वैज्ञानिकहरूले रिसर्च गरे, र यो विश्वलाई यस्ता यस्ता चीज निकालेर दिए कि त्यसलाई उनीहरूले सम्मान गरे। माने जस्तै हाम्रो चार वेद छन् नि, ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद। यो चारमा हमरा हस्ती अरुबाई धन्वंतरी विश्वामित्र नारद जी विश्वकर्मा जी महान वैज्ञानिक थिए आफ्नो कालको समय धेरै बित्दै गयो व्यक्तिहरूले यसको मर्म उनीहरूले गरेको काम भुले जस्ट केही वर्ष अगाडिका वैज्ञानिकहरूलाई याद गर्छन् यी पनि वैज्ञानिक नै थिए खोजकर्ता नै थिए त ऋग्वेदबाट एक उपवेद बन्यो अर्थात वेद विनिर्गत ग्रन्थ त्यसको उपवेद शास्त्र बनाए अनुभव गरेर रचना गरेर त्यो उपवेद हो आयुर्वेद धन्वन्तरीले जुन बनाए वास्तुवेदो धनुर्वेदो गान्धर्वश्च तथा मुने आयुर्वेदश्च पञ्चैते उपवेदा प्रकृतिता शीतोपनिषद 29वां मंत्र अर्थात जति पनि औषधि उपचार आज हुन्छ र प्राचीन कालमा पनि हुन्थ्यो त्यसको आधार हो ऋग वेदको उपवेद आयुर्वेद अहिले जति पनि चिकित्सा शास्त्रमा विकास भएको छ प्रारम्भ त्यहीबाट भयो उद्गम स्थल त्यही हो अझ प्राचीन कालमा त यस्तो यस्तो उपचार पद्धति थियो कि तपाईँहरूको भित्र के भएको छ उनीहरू यति क्षमतावान थियो कि आफ्नै दृष्टिले पत्ता लगाएर ओखरिदिन्थे आजकल त चिराफार गर्नुपर्छ चिराफारमा पनि काटेर हेर्नु पर्थ्यो अब अहिले तमाम एक्सरे सिटी स्क्यान एमआरआई सब उपलब्ध छन् तर त्यति बेला यी सब सामग्री चाहिँदैन थियो यति क्षमता थियो उनीहरूमा त्यसको उद्गम स्थल वेद हो त्यस्तै यजुर्वेदको उपवेद धनुर्वेद जसबाट अहिले जति पनि विश्वमा शस्त्र अस्त्र छन् साधारण हतियारदेखि एटम बमसम्म त्यसको फर्मुला पनि त्यही वेदबाट निकालिएको हो र यसको उपवेद हो धनुर्वेद र यसमा कार्य गर्ने वैज्ञानिक हुन् विश्वामित्र
1: आदरणीय श्रोताहरू रेडियो सफलता 103.4 मेगाहर्जबाट आइतबार सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नु श्रोताहरू तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नु पर्दछ अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्सङ पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ यसका लागि सम्पर्क सूत्र 98560-35806 र 98460-24162 हस्त आजका लागि आध्यात्मिक सन्देश यति नै जय श्री

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।

0: नमस्कार, शुभ प्रभात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल जेठ महिनाको 5 गते मंगलबार, ईस्वी सम्वत मे 19 तारिक सन 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सर। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्, ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार शुद्ध ज्येष्ठ शुक्ल पक्ष चलिरहेको छ। सौर्यमान अनुसार आज शुद्ध ज्येष्ठ शुक्ल पक्षको तृतीय तिथि साँझमा 6:49 त्यसपछि चतुर्थी तिथि लाग्नेछ। नक्षत्रमा मृगशिरा, दिनमा 12:57 त्यसपछि आद्र नक्षत्र लाग्नेछ। विष्कुम्बाद योगमा धृति 43:03 त्यसपछि सूर्ययोग लाग्नेछ। कर्णमा तैतिला अहोरात्र रहनेछ। आनन्दादि योगमा आज रक्षा योग रहनेछ। सूर्य वृष राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछन्। आजको दिन मान 33:50 अर्थात 13:35 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:15 जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:47 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय बिहानमा 7:11 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 9:56 रहेको छ। राशिफलको शुरूमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूको लागि आज चन्द्रमा वृष राशिमा रहँदा मनमा